0: र आफू सधैँ मोहित हुने गरेको भन्दै राजदूत फेनले आरोहण टोलीलाई भविष्यमा पनि नेपाल आउन सल्लाह दिनुभएको छ। राजदूत फेनसँगको भेटपछि टोली नेता मेजर जो एडम्सनले अहिले बल्ल हिमालको वास्तविकता बुझेको बताउनुभयो।
1: Everest is so huge that it's almost 1,000 problems a day, and whether you can just keep fixing those small problems and keep going and keep going and keep going, and the team were amazing and they just really did that.
0: रेन्जर सदस्यका लागि अहिले एउटै ध्याउन सगरमाथाको चुचुरोमा पुग्नु थियो। मेजर एडम्सनले आरोहणका लागि मनोबल बढाउने गोर्खा ब्रिगेड रेजिमेन्ट र परिवारका सदस्यलाई सम्झाउनु भएको छ।
1: The Brigade of Gurkhas, a massive thank you for the help, particularly Brigadier Andrew Todds, Major Gethin Davies, both have led Everest expeditions before and have been a huge source of support over the last year and a half. And then to all kind of members of the Ranger Regiment that have supported the team, you've been amazing, and we couldn't have done it without all of your support and your well wishing. And I know the plethora of messages that the team received really helped spur them on some difficult, very testing times on the mountain.
0: आरोहण दलका अर्का सदस्य लान्स कर्पोरल विजय राणाले चुचुरोमा पुगेपछिको विशेष अनुभव सुनाउनु भएको छ।
2: दुःख गरेको अनुसार चाहिँ अलिकति खुसी हुँदो रहेछ भनौँ है, सायद योभन्दा सक्सेसफुल अरू कुनै पनि एचिभमेन्ट चाहिँ मैले पाउन सक्दिनँ होला भन्ने खालको एउटा फिल आएको थियो। अनि त्यहाँ टपमा पुगेपछि म मेरो गाइड दाईसँग रोएँ पनि, थोरै इमोसनल भयो, गाइड दाईले पनि अलिकति सम्झाउनु भयो। एन्ड देन
0: रेन्जर रेजिमेन्ट विशेष कार्यदलका सदस्यले 1.5 वर्षदेखिको तयारीपछि गएको शनिबार सगरमाथाको सफल आरोहण गरेका हुन्।
3: सरकारले मोफा मित्र एप सञ्चालनमा ल्याएको छ।
4: कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले एपको शुभारम्भ गर्नुभएको हो। विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधि मैत्री बनाउने उद्देश्यले यो एप सञ्चालनमा ल्याइएको हो। यो एपबाट विदेशमा रहेका नेपाली तथा उनका आफन्तले आफू रहेकै ठाउँबाट अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन्। परराष्ट्र मन्त्री खनालले देशमा रहेका नेपालीले अप्ठ्यारो अवस्थामा सरकार नजिक रहेको अनुभूति गर्न सकुन् भन्ने उद्देश्यले मोफा मित्र एप सञ्चालन गरिएको बताउनु भएको छ। मन्त्री खनालले लिगल नेपाल कन्सुलर जीओबी एनपी अनलाइन प्रणाली स्थापना गरी सञ्चालनमा ल्याइएको पनि जानकारी दिनुभएको छ।
5: उखरमाउलो गर्मी बढेसँगै नेपालगंजका सामुदायिक विद्यालयमा बिहानी कक्षा शुरू। तापक्रम 41.5 डिग्री सेल्सियससम्म पुग्यो। दिउँसोको बेला बाहिर ननिस्कन चिकित्सकको सुझाव। विदेश पठाइदिने भन्दै झण्डै 2.5 करोड़ ठग्ने 7 जना पक्राउ। काठमाडौँमा WWICS अध्यागमन सेवा सञ्चालन गर्ने भारत पञ्जाबका अमित कुमार र हरियाणाका राहुल कुमार सहित चितवन कालिकाकी मुस्कान घिमिरे, मकवानपुर बकैयाका जनकबहादुर वाइबा, सुनसरी रामधुनीका मिलन घिमिरे, मोरङ बेलवारीका कमल थापा र मकवानपुर हेटौँडाकी नितु घिमिरेमाथि कारवाही हुँदै। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मुस्ताङका थासाङ, घरबझोङ, बारागुङ मुक्ति क्षेत्र र लोघेकर दामोदर कुण्डका उच्चल्ले, खर्कर पाटनमा यार्सा संकलन हुँदै यार्सा टिप्ने अनुमतिका लागि स्थानीयलाई 3,000 र जिल्ला बाहिरकालाई 6,000 शुल्क। रूपन्देहीको कञ्चन गाउँपालिकाले विद्यालयमा दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै 19 सामुदायिक विद्यालयको दिवा खाजामा सखरखण्ड पनि खुवाइदिए। सुर्खेतमा अटो चालक पेसामा महिलाको आकर्षण बढ्दै 100 भन्दा बढी महिला अटो चलाउँदै 54 जना अटो चालक महिलालाई कर्णाली सामाजिक विकास मन्त्रालयको तालिम। सल्लाहको आँखला भारत निकासी नहुँदा नेपालगंज क्षेत्रका जडीबुटी व्यवसायी मारमा निकासी नहुने र निकासी कर 100% भएपछि 25 करोड़को 12 टन सल्लाहको आँखला गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी संघ नेपालगंजको गुनासो। र बागलुङको तमानखोला गाउँपालिका स्याउ खेती गर्दै 24 रोपनी सार्वजनिक जग्गामा 40 लाख खर्चेर पालिकाको स्याउ बगैंचा निर्माण। पालिकाको वडा नम्बर 4 पर्ने गोदारी र बयलीमा 1,400 स्याउका बिरुवा हुर्किँदै।
3: र नेपाल क्रिकेट संज्ञानले सन् 2026 लागि राष्ट्रिय क्रिकेट खेलाड़ीहरूको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कृषि मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने जनाएको छ।
4: मन्त्रालयले धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल दिन लागेको हो। करिब 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको मन्त्रालयले जनाएको छ। धान खेतीलाई ध्यानमा राख्दै युरिया र डीएपी गरी 40,000 मेट्रिक टन मल आयातका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। किसानलाई डिपो मार्फत वैज्ञानिक आधारमा मल वितरण गर्ने योजना छ। मुलुकभर गएको वैशाख 30 गतेसम्म रासायनिक मल करिब 1,45,000 मेट्रिक टन रहेको तथा सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको जनाइएको छ। मन्त्रालयले आधिकारिक डिपोबाट गुणस्तर परीक्षण गरेर मात्रै मल खरिद गर्न आग्रह गरेको छ। सरकारले चालू आर्थिक वर्षमा 6,00,000 मेट्रिक टन मल ल्याउने लक्ष्य राखिएको जनाएको छ। सरकारले गुणस्तरहीन वा कमसल मलको कारोबार तथा कालो बजारी गर्ने व्यापारीलाई कार्यवाहीको चेतावनी दिएको छ।
3: सभामुख डोलप्रसाद अर्यालले हिजो पनि विपक्षी दलहरूलाई पेलेरै बैठक चलाउनु भएको छ। प्रधानमन्त्रीलाई जवाफका लागि सदनमा डाक्नुपर्ने प्रतिपक्षीहरूको अडान र विरोधका बीच सभामुखले बैठक चलाउनु भएको हो।
5: आज आकस्मिक शून्य र विशेष समयपछि अर्यालले पर्यटन मन्त्रीलाई विधेयक पेश गर्ने समय दिए लगत्तै प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीको उपस्थिति खोजेर विरोध गरेका थिए। त्यसपछि बोल्ने समय पाएकी कांग्रेस सचेतक भासना थापा,
6: संसदलाई कमजोर बनाउन खोज्नु लोकतन्त्रलाई नै कमजोर बनाउने प्रयास हो। बहुमतको बलमा होइन विश्वासको आधारमा शासन चलाउनुहोस्। प्रतिपक्षलाई सुन्नुहोस्, संसदलाई सम्मान गर्नुहोस्। सुशासन र समुन्नति दम्बबाट होइन संवादबाट जन्मिन्छ।
5: सांसद थापापछि बोल्ने समय पाएका एमाले प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसकेको भन्दै सत्तारूढ दलमाथि नै कटाक्ष गर्नुभयो।
7: प्रधानमन्त्री किन सदनलाई यो ढंगले चाहिँ इरेस्पोन्स गर्न खोजिरहनु भएको छ? सत्तापक्ष सरकारलाई सोध्न चाहन्छु कि प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घण्टी हल्लाएर पूजा गरेको हो? घण्टी बजाएर पूजा गर्दै हो? के लोकतन्त्रको चिर हरण गरेर बालनतन्त्र स्थापना गर्न खोजिएको हो? संविधानको चिर हरण गरेर कुनै बालनतन्त्र स्थापना गर्न खोजिएको?
5: नेकपा सचेतक युवराज दुलालले पनि विधि नमिच्न सम्झाउनु भयो।
8: हामीले अरू केही भने हाम्रा संविधान र नियमावलीमा लेखिएका कानूनमा लेखिएका सबै कुराहरू हामी अक्षरशः पालना गर्दै जाउँ। प्रधानमन्त्री संविधान भन्दा माथि हुनुहुन्छ, त्यसकारणले अहिले प्रधानमन्त्रीलाई छुट दिनु पर्यो भन्ने कि त आग्रह यो संसदमा सरकारका तर्फबाट आउनु पर्यो, होइन भने एक मिनट किन नहोस् प्रधानमन्त्री संसदको रोस्टममा आएर उभिनु पर्यो।
5: श्रम संस्कृतिका आर्यन राईले प्रधानमन्त्री नआउँदासम्म विरोध नरोकिने अडान दोहोर्याउनु भयो।
9: यो संख्याको हिसाबमा केही अहन्ताहरू जागेको हो भने त्यो त स्थायी त होइन नि। फेरि जुन दिनसम्म सम्माननीय प्रधानमन्त्री यो सम्मानित सदनमा आएर हाम्रो प्रश्नहरू थुप्रै छन् त्यो प्रश्नहरूको चाहिँ सवाल जवाबमा चाहिँ छलफल हुनुपर्छ, त्यो दिनसम्म नभएसम्म चाहिँ श्रम संस्कृति पार्टीले कम्तीमा आफ्नो फरक मत राखिरहन्छ।
5: शालीन शैलीमा प्रस्तुत भएकी राप्रपाकी खुसबु ओलीले हठ त्याग्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो।
10: सत्तापक्षसँग मेरो अन्तिम निवेदन के छ भने यति रिजिड पनि नबनौ। प्रधानमन्त्री आउनु भनेको हामीलाई पनि ऊर्जा प्राप्त हुनु, उहाँले हामीसँग संवाद गर्नु भनेको समाधान तर्फ लाग्नु हो।
5: प्रतिपक्षका सांसदहरूले एकपछि अर्को गर्दै दबाव दिँदा पनि प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न नसकेका सभामुख अर्यालले प्रतिपक्ष दलहरूलाई फकाउने प्रयास भने गर्नुभएको थियो।
11: माननीय प्रधानमन्त्रीज्यू सदनमा उपस्थित हुनु पर्यो र उहाँले सार्वभौम सांसदहरूले उठाउने प्रश्नको जवाब दिनु पर्यो। जुन विषय अत्यन्तै जाहेज छ, संविधानत छ, नियमावली सम्बद्ध छ र जनताको माग पनि त्यही हो। स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ। सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ। सत्तापक्षी दलका मुख्य सचेतकबाट प्राप्त समाचार अनुसार पनि सम्माननीय प्रधानमन्त्रीज्यूले यहाँहरूको प्रश्नको उत्तर दिने तयारी गरिरहनु भएको छ। छिट्टै सदनमा उपस्थित भएर यहाँहरूको जिज्ञासा मेटाउनु नै हुनेछ भन्ने मेरो विश्वास।
5: लगत्तै पर्यटन मन्त्रीलाई विधेयक प्रस्तुत गर्ने समय दिँदा विरोध भएपछि अर्यालले प्रतिपक्ष सांसदहरूलाई बस्नका लागि मनाउने कोसिस गर्नु पनि
11: उभिँदै सदन अगाडि बढाउन त्यो कोसिस म गर्न चाहदिन। फेरि पनि अनुरोध गर्छु यहाँहरू बस्नुहोस्।
5: एकछिन धैर्य गरेर विपक्षका दलहरूलाई मनाउने प्रयास गरेका अरियालले त्यसको केही बेरपछि विरोधका बीच पर्यटन मन्त्री खड्गराज पौडेललाई पर्यटन विधेयक प्रस्तुत गर्न र विरोधकै माझ राजसभा सांसदहरूलाई बहसका लागि समय दिएर बैठक चलाउनु भएको हो। सदनमा सत्ता पक्षका सांसदहरूले बोलिरहँदा प्रतिपक्षका सांसदहरूको हल्ला झनै चर्क बनेको थियो।
3: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: गोर्खा वेलफेयर ट्रस्ट को 37 लाख र स्थानीय को 9 लाख को श्रमदान गरी कुल 45 लाख को लगानी में खानेपानी आयोजना संपन्न भएपछि स्थानीय निकै खुशी भएका छन्। उक्त आयोजना अंतर्गत स्थानीय 34 घर परिवार का करीब 200 जनसंख्या लाभान्वित भएका छन्। देउराली माझगाउँ खानेपानी उपभोक्ता समिति का अध्यक्ष दलबहादुर छन्त्यालले वर्षौं देखेको खानेपानी को सपना पूरा भएको बताउनुभयो।
1: पहिला त डिजिटल लिङ्क हुनु जाने गर्दाखेरि पानी खानु नपाइने त्यस्तो समस्या थियो। पानीको पाइप लिक हुने, कोही बिजुली काटिदिने, कोही पहिरोले लाग्ने, त्यस्तो भएर पानी नआउने क्या त्यसको समस्या थियो। महिलाहरूले पनि पानी बोक्नु काग्रीमा, महिलाहरूलाई धेरै सुविधा भयो, पुरुषलाई धेरै सुविधा भयो, धेरै आनन्द पनि छ, धेरै खुसी।
0: करिब 40 वर्ष अघि बनेको आयोजना जीर्ण भएको कारण खानेपानीको समस्या भोगिरहेका स्थानीयले अहिले घर घरमा धारा पुगेपछि निकै खुसी भएको बताएका छन्। जैमिनी नगरपालिका 3 दमेकका वडा अध्यक्ष कृष्णबहादुर भुजेलका अनुसार अबको 30 वर्ष खानेपानीका लागि भौतारिनु नपर्ने भएकोले गाउँलेहरूलाई ढुक्क बनाएको छ।
2: सम्पन्न भएर हस्तान्तरण गरेर जानु बिचमा चाहिँ त्यो लुथरन भन्ने संस्थाले गरेको थियो, धेरै वर्ष पहिला अब 40 वर्ष भयो थियो, यस अब राम्रो भएको छ, अब अहिले चाहिँ एक घर एक धारा भएपछि।
0: खानेपानीको स्रोत मुहान भएर पनि समस्या झेल्दै आएका देउरालीका स्थानीयले अब घरको लागि मात्रै होइन करेसबारीमा पानी लगाउन तथा गाई भैँसीलाई खुवाउन सुविधा पुगेको बताएका छन्।
3: नेपालमै पहिलो पटक खाना पकाउने परिजनका लागि हरित हाइड्रोजन उत्पादनको परीक्षण सफल भएको छ। बागलुङको बडीघाट गाउँपालिका 2 को गिरिङदी खोला लघु जलविद्युतबाट हाइड्रोजन उत्पादन गरिएपछि शुक्रबार यसको उत्पादन र खाना पकाउने प्रविधि विकास नमूना कार्यक्रमको उद्घाटन गरिएको छ। इनोभेट युकेको आर्थिक सहयोग र विभिन्न साझेदार संस्थाको सहकार्यमा नमूना परीक्षण सफल भएको नेपाल इनर्जी फाउन्डेसनका कार्यकारी व्यवस्थापक दिल्ली घिमिरेले बताउनुभयो।
4: युके सरकारको इनोभेट के भन्ने चाहिँ एउटा विन्डो छ, त्यसमा चाहिँ हामीले बिड गरेको र यसका चाहिँ साझेदारहरू चाहिँ नि नेपालमा नेपाल इनर्जी फाउन्डेसन र ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल भन्ने 2 अर्गनाइजेसन हामी साझेदारको रूपमा काम गरेका छौँ भने स्थानीय सरकारको बडीघाट गाउँपालिका यो गिरिङदी खोला लघु जलविद्युत उपभोक्ता सहकारी त्यस पछाडि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र चाहिँ कोलाबोरेटरको रूपमा काम गर्छ। लुसरन विश्वविद्यालय स्विजरल्यान्ड खाना पकाउने चुलोको पार्टमा डिजाइन गर्ने चाहिँ नि ऊ हो। जेट इन्जिनियरिङ युके यो इलेक्ट्रोलाइजरको साइडमा काम गर्ने र लोकल यो लघु जलविद्युत र चुलोको यो कुकिङको रिजाइममा काम गर्ने चाहिँ हामीहरू हो। यस्तो खालको कन्सोर्टियममा हामीले काम गरेको राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर 8 चाहिँ संस्थाहरू यसमा साझेदारको रूपमा काम गरेका छन्।
3: विगत 3 वर्षको प्रयासपछि नेपालमा खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन उत्पादन सफल भएको हो। खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन परीक्षण विश्वमै पहिलो पटक भएको नेपाल इनर्जी फाउन्डेसनका अध्यक्ष मोहनदास मानन्दरको दावी छ।
5: एक्सपेरिमेन्ट जुन आगो ल्याएको पनि फर्स्ट टाइमै हो, काठमाडौँ युनिभर्सिटीमा टेस्ट गरेकै हो 1 वर्ष अगाडि। हामीले बनाउने भनेर जुन अगाडि बढाएको छौँ, अब एउटाको सत्ता 20-30 घरमा हामीले देखाउन लागेको, त्यो पनि फर्स्ट टाइम हो। यो त संसारकै फर्स्ट टाइम हो। पहिले
3: हाइड्रोजनको उत्पादनमा थप खोज अनुसन्धान गर्ने हो भने यसले एलपिजी ग्यास र दाउरालाई विस्थापन गर्न सक्ने उहाँ बताउनुहुन्छ।
5: यो खेर जाने विद्युतहरू चाहिँ रातभरि दिनभरि चलाएर एउटा हाइड्रोजन ग्यास उत्पादन हामीले गर्न सक्यौँ भने यसरी यो ग्यास लगेर चाहिँ घर घरमा एलपिजीको सत्ता दाउराको सत्ता यो चलाउने हाम्रो उद्देश्य हो। यसको 1 किलोले बाल्ने र एलपिजीको 4 किलोले बाल्ने बराबर हो।
3: नमुना परीक्षण सफल भएकाले अब यसलाई नेपाल सरकारले अपनत्व लिएर अगाडि बढाउने कार्यमा सहकार्य र सहजीकरण गर्नुपर्ने बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी बताउनुहुन्छ।
6: उत्पादन गरेर जस्तै घर घरमा दिनको लागि पनि त हाम्रो नीति विधि त चाहियो नि त। नेपाल सरकारले यसलाई चाहिँ लिगलाइज गर्न पर्यो, कानुन बनाउनु पर्यो, विधि बनाउनु पर्यो। र हाम्रो त बडीघाट गाउँपालिकामा 14 तपाईँको लघु जलविद्युतहरू छ। यही 14 लघु जलविद्युतबाट खेर गइरहेको विद्युतबाट हरित हाइड्रोजन ग्यास निकालेर आफ्नै पालिकालाई ग्यासमा आत्मनिर्भर बनाउन सकिन्छ। तर यसमा चाहिँ कानुन विधि सम्मत नेपाल सरकारको साथ सपोर्ट चाहिन्छ।
7: खोज तथा उद्धारका लागि 134 गोताखोर तयारी अवस्थामा राखिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सुरक्षाकर्मी र गोताखोरहरूलाई मुलुकभर आवश्यकता अनुसार परिचालन गरिनेछ। मनसुनी विपदका बेला गर्नुपर्ने सबै तयारी गरिएको र राष्ट्रिय प्रति कार्य योजना समेत तयार पारेर लागू भइसकेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। विपदका बेला खोज तथा उद्धारका लागि नेपाली सेनाका 7,524, नेपाल प्रहरीका 10,585 र सशस्त्रका 134 गोताखोर सहित 8,110 तयारी अवस्थामा राखिएको छ। यो बाहेक पनि आवश्यकताको आधारमा हरेक जिल्लामा रहेका जनशक्ति परिचालन गरिनेछ। प्राधिकरणले यो पल्ट मनसुनजन्य विपदबाट मुलुकभर 51,868 घर परिवारका 2,26,661 जनसङ्ख्या प्रभावित हुने अनुमान गरेको छ।

0: नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रेलिस्टबाट बाहिर निकाल्ने दबाव बढ्दै गएपछि सरकारले भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण र कर छली सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनलाई तीव्र बनाएको छ। पाँच वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले अब जफत हुनुपर्ने सम्पत्तिको खोजी र फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै व्यापक अध्ययन थालेको हो। विभागले सर्वोच्च अदालत र विशेष अदालतबाट फैसला भएका 2797 मुद्दाको आदेश तथा नजिर झिकाएर अध्ययन शुरू गरेको जनाएको छ। सर्वोच्च अदालतबाट भ्रष्टाचार सम्बन्धी 2570 र सम्पत्ति शुद्धिकरण लगायतका 128 मुद्दाका फैसला संकलन गरिएका छन् भने विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण सम्बन्धी 97 मुद्दाको अध्ययन भइरहेको छ। विभागका निर्देशक सुभाष न्यौपानेका अनुसार प्रारम्भिक अध्ययनमै डेढ दशक अघि फैसला भइसकेका धेरै भ्रष्टाचार मुद्दा अझै कार्यान्वयन नभएको भेटिएको छ। ती फैसला कार्यान्वयन भए 100 भन्दा बढी व्यक्तिको घर जग्गा, ब्याङ्क खातामा रहेको रकम र अन्य सम्पत्ति जफत हुने अवस्था देखिएको उहाँले जानकारी दिनुभयो। पहिलो चरणमा विभागले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनमा जोड दिएको छ। सर्वोच्च अदालतबाट दोषी ठहर भएका दावा टासी लामा, ओम प्रकाश कुशवाहा, वाल्मीकि कुमार सोनार, विजय कुमार कुशवाहा, माधव कुमार भगत, सुचेन्द्र श्रेष्ठ, श्री पूजन राम, सुनिल अग्रवाल, शिव कुमार महतो, नन्द कुमार पटेल, विक्रम कुमार, विशाल वर्मा, गुड्डु कुमार र रवि कुमार पाठक लगायतका व्यक्तिको सम्पत्ति जफत गर्ने तयारी भइरहेको विभागले जनाएको छ। त्यस्तै करछली सम्बन्धी करिब 600 मुद्दाको पनि विभागले छुट्टै अध्ययन थालेको छ। राजस्व अनुसन्धान विभागले दायर गरेका ती मुद्दामा जफत गर्नुपर्ने सम्पत्ति र कार्यान्वयनको अवस्था के छ भन्नेबारे विवरण संकलन भइरहेको छ। विभागमा हाल 1 सहसचिव, 2 उपसचिव र 4 अधिकृत मात्रै कार्यरत छन्। सीमित जनशक्तिका कारण फैसला अध्ययनदेखि जफत प्रक्रिया कार्यान्वयनसम्म चुनौतीपूर्ण भए पनि सकेसम्म छिटो काम अघि बढाउ विभागको तयारी छ। मनसुनका समयमा हुने विपदजन्य घटनामा खोज तथा उद्धारका लागि सरकारले 26,000 बढी सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ।
1: खोज तथा उद्धारका लागि 134 गोताखोर तयारी अवस्थामा राखिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सुरक्षाकर्मी र गोताखोरहरूलाई मुलुकभर आवश्यकता अनुसार परिचालन गरिनेछ। मनसुनी विपदका बेला गर्नुपर्ने सबै तयारी गरिएको र राष्ट्रिय प्रति कार्य योजना समेत तयार पारेर लागू भइसकेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। विपदका बेला खोज तथा उद्धारका लागि नेपाली सेनाका 7,524, नेपाल प्रहरीका 10,585 र सशस्त्रका 134 गोताखोर सहित 8,110 तयारी अवस्थामा राखिएको छ। यो बाहेक पनि आवश्यकताको आधारमा हरेक जिल्लामा रहेका जनशक्ति परिचालन गरिनेछ। प्राधिकरणले यो पल्ट मनसुनजन्य विपदबाट मुलुकभर 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने अनुमान गरेको छ।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने जनाएको छ।
1: मन्त्रालयले धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल दिन लागेको हो। करिब 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको मन्त्रालयले जनाएको छ। धान खेतीलाई ध्यानमा राख्दै युरिया र डीएपी गरी 40,000 मेट्रिक टन मल आयातका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। किसानलाई डिपो मार्फत वैज्ञानिक आधारमा मल वितरण गर्ने योजना छ। मुलुकभर गएको वैशाख 30 गतेसम्म रासायनिक मल करिब 1,45,000 मेट्रिक टन रहेको तथा सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको जनाइएको छ। मन्त्रालयले आधिकारिक डिपोबाट गुणस्तर परीक्षण गरेर मात्रै मल खरिद गर्न आग्रह गरेको छ। सरकारले चालू आर्थिक वर्षमा 6,00,000 मेट्रिक टन मल ल्याउने लक्ष्य राखिएको जनाएको छ। सरकारले गुणस्तरहीन वा कमसल मलको कारोबार तथा कालो बजारी गर्ने व्यापारीलाई कार्यवाहीको चेतावनी दिएको छ।
0: नेपालसहित 40 देशका नागरिकका लागि श्रीलंका सरकारले निशुल्क पर्यटक भिसा व्यवस्था लागू गरेको छ। नयाँ नीति अनुसार नेपाली पर्यटकहरूले अब 30 दिनको डबल एन्ट्री पर्यटक भिसा ईटीए बिना शुल्क प्राप्त गर्न सक्नेछन्। काठमाडौँ स्थित श्रीलंकाली दूतावासका अनुसार यो व्यवस्था स्वयं 2026 मे 25 लागू भइसकेको हो।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: अन्य समुदायमा
1: विलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संसदका दुवै सदनको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सभा 1 बजे बस्नेछ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गरिने सम्भावित कार्यसूची छ। साथै बैठकमा अर्थमन्त्री डाक्टर सोणी मुवागले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ। संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। त्यसैगरी राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डाक्टर सोणी मुवागले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ। मन्त्री मुवागले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय गौरवको सुनकोशी मरिन ड्राइभर्सन आयोजना निर्माणमा ढिलासुस्ती गरेको रमन कन्स्ट्रक्सन पटेल इन्जिनियरिङ जेबीलाई सरकारले 3 वर्षका लागि कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता उल्लंघन र कार्य प्रगति कमजोर रहेको निष्कर्षसहित यस्तो निर्णय गरेको हो। आयोजनाले यसअघि नै ठेक्का रद्द प्रक्रिया अघि बढ़ाउँदै कम्पनीको 3.60 अर्ब रूपियाँ बराबरको बैंक ग्यारेन्टी जफत प्रक्रिया शुरू गरेको थियो, जसमध्ये 2.40 अर्ब कार्य सम्पादन जमानत र 1.20 अर्ब अग्रिम भुक्तानी बापतको रकम हो। रमन पटेल जेबी ले बाँध विद्युत गृह तथा हाइड्रोमेकानिकल संरचना निर्माणको 14.8 करोड़ रूपियाँको ठेक्का पाएको थियो। निर्माण कार्य माघ 2079 शुरू भए पनि हालसम्म भौतिक प्रगति करिब 10% मात्रै पुगेको आयोजनाले जनाएको छ। सम्झौता अनुसार काम असार 2084 भित्र सम्पन्न हुनुपर्ने थियो। आयोजनाको 13.3 किलोमिटर लामो सुरुङ भने टनेल बोरिङ मेसिन मार्फत 26 बैशाख 2081 छिचोलिएको थियो। सिन्धुली र रामेछाप क्षेत्रबाट सुनकोशी नदीको पानी मरिर नदीमा पथान्तरण गरी मधेसका 5 जिल्लाको 122,000 हेक्टर जमीनमा वर्षैभरि सिंचाई सुविधा पुर्याउने लक्ष्य आयोजनाको छ। साथै 31 मेगावाट जलविद्युत उत्पादन गर्ने योजना पनि रहेको छ। करिब 49.42 करोड़ रूपियाँ लागत अनुमान गरिएको यो आयोजना कृषि उत्पादन सिंचाई विस्तार र क्षेत्रीय आर्थिक विकासका दृष्टिले महत्वपूर्ण मानिन्छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट बाहिर निकाल्ने दबाव बढ़दै गएपछि सरकारले भ्रष्टाचार सम्पत्ति शुद्धिकरण र कर चली सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनलाई तीव्र बनाएको छ।
4: 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले अब जफत हुनुपर्ने सम्पत्तिको खोजी र फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै व्यापक अध्ययन थालेको हो। विभागले सर्वोच्च अदालत र विशेष अदालतबाट फैसला भएका 2797 मुद्दाको आदेश तथा नजिर झिकाएर अध्ययन शुरू गरेको जनाएको छ। सर्वोच्च अदालतबाट भ्रष्टाचार सम्बन्धी 2570 र सम्पत्ति शुद्धिकरण लगायतका 128 मुद्दाका फैसला संकलन गरिएका छन् भने विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण सम्बन्धी 97 मुद्दाको अध्ययन भइरहेको छ। विभागका निर्देशक सुभाष न्यौपानेका अनुसार प्रारम्भिक अध्ययनमै 1.5 दशक अघि फैसला भइसकेका धेरै भ्रष्टाचार मुद्दा अझै कार्यान्वयन नभएको भेटिएको छ। ती फैसला कार्यान्वयन भए 100 भन्दा बढी व्यक्तिको घर जग्गा ब्याङ्क खातामा रहेको रकम र अन्य सम्पत्ति जफत हुने अवस्था देखिएको उहाँले जानकारी दिनुभयो। पहिलो चरणमा विभागले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनमा जोड़ दिएको छ। सर्वोच्च अदालतबाट दोषी ठहर भएका दावा टासी लामा, ओम प्रकाश कुशवाहा, वाल्मीकि कुमार सोनार, विजय कुमार कुशवाहा, माधव कुमार भगत, सुचेन्द्र श्रेष्ठ, श्री पूजन राम, सुनिल अग्रवाल, शिव कुमार महतो, नन्द कुमार पटेल, विक्रम कुमार, विशाल वर्मा, गुड्डु कुमार र रवि कुमार पाठक लगायतका व्यक्तिको सम्पत्ति जफत गर्ने तयारी भइरहेको विभागले जनाएको छ। त्यस्तै करछली सम्बन्धी करिब 600 मुद्दाको पनि विभागले छुट्टै अध्ययन थालेको छ। राजस्व अनुसन्धान विभागले दायर गरेका ती मुद्दामा जफत गर्नुपर्ने सम्पत्ति र कार्यान्वयनको अवस्था के छ भन्नेबारे विवरण संकलन भइरहेको छ। विभागमा हाल 1 सहसचिव, 2 उपसचिव र 4 अधिकृत मात्रै कार्यरत छन्। सीमित जनशक्तिका कारण फैसला अध्ययनदेखि जफत प्रक्रिया कार्यान्वयनसम्म चुनौतीपूर्ण भए पनि सकेसम्म छिटो काम अघि बढ़ाउने विभागको तयारी छ।
3: पोखरा महानगरले पोखरा बस पार्क बनाउन अधिग्रहण गरिएको जग्गाको सट्टा पट्टा बिक्री वितरण र क्षतिपूर्ति प्रक्रियामाथि छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। पूर्व न्यायाधीश शंकरराज बरालको समक्षतामा बनेको समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी, नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्य छन्। खबर यति नै, नमस्कार।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: यो PFBS गोरखा रेडियो हो। सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले PFBS।
1: यो PFBS गोरखा रेडियो हो।
0: गोरखा रेडियो हो।
3: सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान पत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान पत्र गर्न सकिने आदेश गरेको हो। अदालतले विदेशमा रहेका नेपाली दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र पत्र गर्न पाउने सुविधा दिनुपर्ने चहरसहित आदेश दिएको हो। सर्वोच्च अदालतले धरौटी जमानत बुझाउनुपर्ने भएमा प्रतिवादीले सम्बन्धित दूतावासको खातामा वा नेपाल स्थित कानूनी वारिस मार्फत अदालतमा रकम दाखिला गर्न सक्ने व्यवहारिक विकल्प पनि दिएको छ। यसअघि विशेष अदालत काठमाडौँका अध्यक्ष टेक नारायण कुवर र सदस्यहरू मुरारी बाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार सम्बन्धी मुद्दामा दुई सदस्य श्रेष्ठ र थापाले विदेशबाट अनलाइनमा बयान बकपत्र गर्न अनुमति दिन सकिने र अध्यक्ष कुँवरले अनुमति दिन नसकिने राय दिनुभएको थियो। यो मुद्दामा भएको आदेश विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको थियो। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकमले पीड़ित बचतकर्तालाई फिर्ता गरेको दावी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति निकालेर राज्य कोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने गुनासो आएपछि ध्यान आकर्षण गराएको हो। समितिका अनुसार समस्याग्रस्त घोषित 20 सहकारीका 10,000 भन्दा कम बचत भएका साना बचतकर्ताको रकम फिर्ता चरणबद्ध रूपमा भइरहेको छ, तर अहिलेसम्म सक्रिय कोष स्थापना भने भएको छैन। समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर सञ्चालन भइरहेको छ। मन्त्री परिषदको गएको चैत 13 गतेको बैठकबाट स्वीकृत 100 कार्यसूचीको बुधा 99 भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रिय कोष स्थापना तथा सञ्चालन कार्यविधि 2083 जारी गरेको छ। बाजुराको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लसहित चारजना विरूद्ध काठ तस्कर गरेको उजुरी परेको छ। हुम्लाको खारपुनाथ गाउँपालिका 3 लामपाटा च्याचौर वन क्षेत्रमा काठ र वन्यजन्तु तस्कर गरेको भन्दै हिमाली गाउँपालिका अध्यक्ष मल्लसहित चारजना विरूद्ध उजुरी दर्ता भएको हो। डिभिजन वन कार्यालय हुम्लाका अनुसार हिमाली गाउँपालिका अध्यक्ष मल्ल वडा नम्बर 3 नरबहादुर गुरूङ, वडा सदस्य पेमा गारा गुरूङ र हिमाल गुरूङ विरूद्ध उजुरी परेको हो। थला सामुदायिक वनका अध्यक्ष समेत अध्यक्ष देवराज रावल लगायतले उजुरी दर्ता गरेको डिभिजन वन कार्यालय हुम्लाका प्रमुख महेश कुमाईले जानकारी दिनुभएको छ। राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार र वन ऐन 2076 अनुसार कानूनी कार्यवाहीको माग गरिएको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट बाहिर निकाल्ने दबाव बढ्दै गएपछि सरकारले भ्रष्टाचार सम्पत्ति शुद्धिकरण र कर छली सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनलाई तीव्र बनाएको छ।
4: 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले अब जफत हुनुपर्ने सम्पत्तिको खोजी र फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै व्यापक अध्ययन थालेको हो। विभागले सर्वोच्च अदालत र विशेष अदालतबाट फैसला भएका 2797 मुद्दाको आदेश तथा नजिर झिकाएर अध्ययन शुरू गरेको जनाएको छ। सर्वोच्च अदालतबाट भ्रष्टाचार सम्बन्धी 2570 र सम्पत्ति शुद्धिकरण लगायतका 128 मुद्दाका फैसला संकलन गरिएका छन् भने विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण सम्बन्धी 97 मुद्दाको अध्ययन भइरहेको छ। विभागका निर्देशक सुभाष न्यौपानेका अनुसार प्रारम्भिक अध्ययनमै 1.5 दशक अघि फैसला भइसकेका धेरै भ्रष्टाचार मुद्दा अझै कार्यान्वयन नभएको भेटिएको छ। ती फैसला कार्यान्वयन भए 100 भन्दा बढी व्यक्तिको घर जग्गा, ब्याङ्क खातामा रहेको रकम र अन्य सम्पत्ति जफत हुने अवस्था देखिएको उहाँले जानकारी दिनुभयो। पहिलो चरणमा विभागले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनमा जोड़ दिएको छ। सर्वोच्च अदालतबाट दोषी ठहर भएका दावा टासी लामा, ओम प्रकाश कुशवाहा, वाल्मीकि कुमार सोनार, विजय कुमार कुशवाहा, माधव कुमार भगत, सुचेन्द्र श्रेष्ठ, श्री पूजन राम, सुनिल अग्रवाल, शिव कुमार महतो, नन्द कुमार पटेल, विक्रम कुमार, विशाल वर्मा, गुड्डु कुमार र रवि कुमार पाठक लगायतका व्यक्तिको सम्पत्ति जफत गर्ने तयारी भइरहेको विभागले जनाएको छ। त्यस्तै कर छली सम्बन्धी करिब 600 मुद्दाको पनि विभागले छुट्टै अध्ययन थालेको छ। राजस्व अनुसन्धान विभागले दायर गरेका ती मुद्दामा जफत गर्नुपर्ने सम्पत्ति र कार्यान्वयनको अवस्था के छ भन्ने बारे विवरण संकलन भइरहेको छ।
3: खबर यति नै, नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: तैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलेको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले बढ़दो वित्तीय संकटलाई कारण देखाउँदै बिहिबार सार्वजनिक गरेको सूचनामा जेठ 16 गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमा सम्बन्धी सेवा बन्द हुने उल्लेख गरेको छ। यो निर्णयसँगै मुलुकभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको सेवा प्रभावित हुने आशंका छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ। सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक व्यवस्था अव्यवस्था बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशयी बनेको छ। वर्षौंदेखि निजी अस्पताललाई दिनुपर्ने अरबौं रकम भुक्तानी रोकिएको छ। बीमा बोर्डका अनुसार अहिलेसम्म सेवा प्रदायक संस्थालाई 16 अर्ब तिर्न बाँकी छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरण संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीहरूको भेटमा राष्ट्रपति पौडेलले सगरमाथा नेपालको मात्र नभई विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले यसको संरक्षण प्रवर्धन प्रचार प्रसार तथा सन्तुलित उपयोगले नेपालको पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वव्यापी तापक्रम वृद्धि जलवायु परिवर्तनका असर तथा पर्वतारोहण क्षेत्रमा बढ़दो फोहोर व्यवस्थापन अहिलेका मुख्य चुनौती बनेको उल्लेख गर्नुभएको छ। सगरमाथा क्षेत्रको पर्यावरण र जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित दिगो तथा प्रविधि मैत्री बनाउन थप सहकार्य र प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ। एभरेस्ट समिटर्स समिटमा 20 देशका 200 हाराहारी सगरमाथा आरोही सहभागी छन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति निकालेर राज्य कोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने गुनासो आएपछि ध्यानाकर्षण गराएको हो। समितिका अनुसार समस्याग्रस्त घोषित 20 सहकारीका 10,000 भन्दा कम बचत भएका साना बचतकर्ताको बचत फिर्ता चरणबद्ध भइरहेको छ, तर अहिलेसम्म सक्रिय कोष स्थापना भने भएको छैन। समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर सञ्चालन भइरहेको छ। मन्त्री परिषदको गएको चैत 13 गतेको बैठकबाट स्वीकृत 100 कार्यसूचीको मुद्दा 900 भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता सक्रिय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने जनाएको छ।
4: मन्त्रालयले धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल दिन लागेको हो। करिब 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको मन्त्रालयले जनाएको छ। धान खेतीलाई ध्यानमा राख्दै युरिया र डीएपी गरी 40,000 मेट्रिक टन मल आयातका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। किसानलाई डिपो मार्फत वैज्ञानिक आधारमा मल वितरण गर्ने योजना छ। मुलुकभर गएको वैशाख 30 गतेसम्म रासायनिक मल करिब 1,45,000 मेट्रिक टन रहेको तथा सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको जनाइएको छ। मन्त्रालयले आधिकारिक डिपोबाट गुणस्तर परीक्षण गरेर मात्रै मल खरिद गर्न आग्रह गरेको छ। सरकारले चालू आर्थिक वर्षमा 6 लाख मेट्रिक टन मल ल्याउने लक्ष्य राखिएको जनाएको छ। सरकारले गुणस्तरहीन वा कमसल मलको कारोबार तथा कालो बजारी गर्ने व्यापारीलाई कार्यवाहीको चेतावनी दिएको छ।
3: मनसूनका समयमा हुने विपदजन्य घटनामा खोज तथा उद्धारका लागि सरकारले 26,000 बढ़ी सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ।
4: खोज तथा उद्धारका लागि 134 जना गोताखोर तयारी अवस्थामा राखिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सुरक्षाकर्मी र गोताखोरहरूलाई मुलुकभर आवश्यकता अनुसार परिचालन गरिनेछ। मनसुनी विपदका बेला गर्नुपर्ने सबै तयारी गरिएको र राष्ट्रिय प्रतिकार्य योजना समेत

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: श्रम संस्कृतिका सांसद हर्क साम्पाङ आजको संसद छाडेर हिँड्नु भएको छ। आज बैठक शुरू हुनासाथ प्ले कार्ड देखाएर विरोध जनाएका साम्पाङलाई सभामुखले बोल्ने समय दिएपछि संसद नियमावली अनुसार प्रधानमन्त्रीलाई संसदमा बोलाउन वा आफूलाई बैठकबाट निकाल्न चुनौती दिन भएको थियो।
4: सभामुखज्यूले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भइरहेको छैन। त्यसो भएको कारणले गर्दाखेरि म आजको सदनमा के माग गर्छु भने यहाँले 15(2) अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको 31(1) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरूले यो सदनको गरिमा बढाइदिनुहुन म अनुरोध गर्दछु। यो दुईटामा एउटा म माग गर्दछु। म आज रिसाउनेवालामा पनि छैन, कराउनेवालामा पनि छैन। यहाँको मजबुरी बुझिराखेको छु मैले, तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन। कि त प्रधानमन्त्रीज्यूलाई यहाँले बोलाइदिनु पर्यो, होइन भने त निस्केर जा भनेर मलाई भनिदिनु पर्यो। म अलिकति बदमास विद्यार्थी जस्तो पनि देखा परिरहेको छु, सबैजना हाँसी पनि राख्नु भएको छ। यो दुईटा मध्ये यहाँले कुन चाहिँ नियम आज लागू गर्नुहुन्छ म यो कुरा राख्न चाहन्छु।
3: प्रतिनिधि सभा नियमावलीको नियम 31 उपनियम 1 बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिने र सदस्यले तुरन्त आफ्नो व्यवहारमाथि नियन्त्रण नगरीमा सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने व्यवस्था छ। नियम 15(2) सदनको आकस्मिक शून्य र विशेष समयमा उठेका विषयमा सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमा जवाफ दिनुपर्ने प्रावधान छ। सांसद साम्पाङले अड्डी लिन थालेपछि केही बेर सभामुख प्रसाद अर्यालसँग सवाल जवाब समेत चलेको थियो।
5: मैले मान्य सदस्यको कुरा सुने, बस्नुस्।
6: हामीलाई गाली गर्न थाले।
5: मान्य सदस्यले राख्नु भएको कुरा मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्य हिजोको सदनमा उपस्थित हुनुहुँदैन थियो, यो विषय हिजो मैले सभालाई जानकारी गराइसकेको छु, त्यस कारणले मान्य सदस्य बस्नुहोस्।
6: उहाँ कहिले आउनुहुन्छ त्यो कुरा भनिदिनु पर्यो। यहाँले नीति तोकेर होइन भने यहाँले म रुलिङ गर्न सक्दिन भन्नु पर्यो।
5: मान्य सदस्यहरूले हलबाट सभामुखलाई कुन विषयमा रुलिङ गर्ने, कुन विषयमा रुलिङ नगर्ने, कसलाई रुलिङ गर्ने, कसलाई रुलिङ नगर्ने भनेर सभामुखलाई निर्देशन दिने त्यो प्र्याक्टिस छ जस्तो मलाई लाग्दैन। मान्य सदस्य, मान्य सदस्यलाई फेरि पनि भन्छु, यहाँ बस्नुहोस् र सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्।
3: सभामुखसँग केही बेरको सवाल जवाफ पछि साम्पाङ आफै बैठक छाडेर हिँड्नु भएको हो। साम्पाङ हिँडेपछि आकस्मिक र शून्य समय सहित बैठक नियमित चलेको छ। सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलेको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै बिहिबार सार्वजनिक गरेको सूचनामा जेठ 16 गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमा सम्बन्धी सेवा बन्द हुने उल्लेख गरेको छ। यो निर्णयसँगै मुलुकभर स्वास्थ्य बीमा कार्यक्रममा बद्ध रहेका 100 निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको सेवा प्रभावित हुने आशंका छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ। सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक अव्यवस्था, बकेउता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशयी बनेको छ। वर्षौंदेखि निजी अस्पताललाई दिनुपर्ने अरबौं रकम भुक्तानी रोकिएको छ। बीमा बोर्डका अनुसार अहिलेसम्म सेवा प्रदायक संस्थालाई 16 अर्ब तिर्न बाँकी छ। क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधिको अभाव भएको छ। अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डाक्टर गुरूशरण शाहका अनुसार विश्वव्यापी रूपमै क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण औषधिहरूको अभाव देखिएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि यसको असर परेको उहाँले बताउनु भएको छ। औषधिको अभावले केमोथेरापीको प्रभावकारिता घट्ने मात्र नभई बजारमा हुने अवैध ओसार पसार र गुणस्तरहीन औषधिको प्रयोगले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याइरहेको समेत उहाँले बताउनुभयो। प्रयोगले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याइरहेको समेत उहाँले बताउनुभयो। यसले बिरामीहरू गुणस्तरीय उपचारबाट वञ्चित हुनु परेको भन्दै उहाँले क्यान्सर निको हुने दरमा ह्रास आउन सक्ने चेतावनी दिनुभएको छ। कतिपय बिरामीहरूले छिमेकी मुलुकबाट वा बाहिरका पसलहरूबाट औषधि ल्याइरहेको भन्दै उहाँले तर यस्ता औषधिहरू औषधि व्यवस्था विभागमा दर्ता नभएका सिल तोडिएका र भन्सार छलेर ल्याइएका बताउनुभयो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: श्रम संस्कृतिका सांसद हर्क साम्पाङ आजको संसद छाडिरहनु भएको छ। आज बैठक शुरू हुँदा साथ प्ले कार्ड देखाएर विरोध जनाएका साम्पाङलाई सभामुखले बोल्ने समय दिएपछि संसद नियमावली अनुसार प्रधानमन्त्रीलाई संसदमा बोलाउन वा आफूलाई बैठकबाट निकाल्न चुनौती दिनु भएको थियो।
4: सभामुखज्यूले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भइरहेको छैन। त्यसो भएको कारणले गर्दाखेरि म आजको सदनमा के माग गर्छु भने यहाँले 15(2) अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको 31(1) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरूले यो सदनको गरिमा बढाइदिनाउन म अनुरोध गर्दछु। यो दुईटामा एउटा म माग गर्दछु। म आज रिसाउनेवालामा पनि छैन, कराउनेवालामा पनि छैन, यहाँको मजबुरी बुझिराखेको छु मैले। तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन। कि त प्रधानमन्त्रीज्यूलाई यहाँले बोलाइदिनु पर्यो, होइन भने त निस्केर जा भनेर मलाई भनिदिनु पर्यो। म अलिकति बदमास विद्यार्थी जस्तो पनि देखा परिरहेको छु, सबैजना हाँसी पनि राख्नु भएको छ। यो दुईटा मध्ये यहाँले कुन चाहिँ नियम आज लागू गर्नुहुन्छ म यो कुरा राख्न चाहन्छु।
3: प्रतिनिधि सभा नियमावलीको नियम 31 उपनियम 1 बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिने र सदस्यले तुरन्त आफ्नो व्यवहारमाथि नियन्त्रण नगरेमा सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने व्यवस्था छ। नियम 15(2) सदनको आकस्मिक शून्य र विशेष समयमा उठेको विषयमा सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमा जवाफ दिनुपर्ने प्रावधान छ। सांसद साम्पाङले अड्डी लिन थालेपछि केही बेर सभामुख डोल प्रसाद अर्यालसँग सवाल जवाब समेत चलेको थियो।
5: मैले मान्य सदस्यको कुरा सुने, बस्नुहोस्।
6: हामीले गाली गर्न थाले।
5: मान्य सदस्यले राख्नु भएको कुरा मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्य हिजोको सदनमा उपस्थित हुनु हुँदैन थियो, यो विषय हिजो मैले सभालाई जानकारी गराइसकेको छु। त्यस कारणले मान्य सदस्य बस्नुहोस्।
6: उहाँ कहिले आउनुहुन्छ त्यो कुरा भनिदिनु पर्यो। यहाँले नीति तोकेर होइन भने यहाँले म रुलिङ गर्न सक्दिनँ भन्नु पर्यो।
5: मान्य सदस्यहरूले हलबाट सभामुखलाई कुन विषयमा रुलिङ गर्ने, कुन विषयमा रुलिङ नगर्ने, कसलाई रुलिङ गर्ने, कसलाई रुलिङ नगर्ने भनेर सभामुखलाई निर्देशन दिने त्यो प्र्याक्टिस छ जस्तो मलाई लाग्दैन। मान्य सदस्य, मान्य सदस्यलाई फेरि पनि भन्छु, यहाँ बस्नुहोस् र सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्।
3: सभामुखसँग केही बेरको सवाल जवाबपछि साम्पाङ आफै बैठक छाडेर हिँड्नु भएको हो। साम्पाङ हिँडेपछि आकस्मिक र शून्य समयसहित बैठक नियमित चलेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले सड़कमा गुड्ने अत्यधिक भार वाहक सवारी साधनको तीव्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसद मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद श्रेष्ठले ललितपुरको कार्य विनायक नक्खु सड़क खण्डमा भएको एक दुर्घटनाको उदाहरण दिँदै सुरक्षा चुनौतीको चर्चा गर्नुभएको हो।
7: कार्य विनायक नक्खु रोडमा आज बिहान आफ्नो 5 वर्षे छोरी स्कूल पुर्याउन जाने क्रममा निर्देशद्वाको गाड़ीलाई हेभिली लोडेड पिकअपले चाहिँ ठक्कर मारेको छ। हुन त ज्यानको क्षति त केही पनि भएन, तर यो एकदमै नियर डेथ एक्सपिरियन्स हो भनेर डराउँदै उहाँको फोन आएको थियो। हेभी लोड भएको ट्रक र पिकअपहरूले 80 स्पीड गर्ने जबकि नर्मल स्पीड लिमिट चाहिँ 30 हुने कथा नौलो चाहिँ होइन। धेरै यस्ता ट्रकहरूको हालावस्था पनि वर्न आउट हुन्छ र ब्रेक्स पनि राम्रोसँग नचलेको पनि हामी पाइरहेको हुन्छौँ। यो समस्या यताको मात्र होइन, विशेष गरी काठमाडौँ आइरहेका यस्ता विशेष गरी बिहानको समयमा चाहिँ यो स्पिडिङको निकै प्रब्लम भइरहेको छ। ट्राफिकमा भन्दाखेरि हो हामीलाई थाहा छ, तर सबैलाई कसरी कन्ट्रोल गर्ने भन्नेको जस्तो अभिव्यक्ति पनि आएको छ।
3: नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिश समितिले आवेदन खोलेको छ। समितिले सार्वजनिक सूचना निकाल्दै निर्धारित योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन दिन अनुरोध गरेको हो। सूचना अनुसार इच्छुक उम्मेद्वारले जेठ 19 गते वित्त अर्थ मन्त्रालय अन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ। अध्यक्ष पद रिक्त रहेकाले नियुक्तिका लागि नाम सिफारिश गर्न प्रक्रिया शुरू गरिएको समितिले जनाएको छ। अध्यक्ष पदका लागि उम्मेद्वारले बीमा, मौद्रिक तथा बैंकिङ, वाणिज्य शास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, गणित, अर्थशास्त्र वा कानून विषय मध्ये कुनै एकमा कम्तीमा स्नातकोत्तर वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। पोखरा महानगरले पोखरा बस पार्क बनाउन अधिग्रहण गरिएको जग्गाको सट्टा पट्टा बिक्री वितरण र क्षतिपूर्ति प्रक्रियामाथि छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। पूर्व न्यायाधीश शंकर राज बरालको समक्षमा बनेको समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्य छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो।

0: एमालेले संसद भवनको निर्माणाधीन हलमा राखिएका सीट बारे प्रश्न उठाएको छ। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक एन महर
1: सभामुखजीले अस्ति निरीक्षण गर्दै गर्दा हामीले एउटा भिडियो देख्यौं। सभामुखजीले यो भएन त्यो भएन भनिरहनु भएको थियो। म त्यसप्रति सम्मान व्यक्त गर्न चाहन्छु र समर्थन गर्न चाहन्छु र भन्न चाहन्छु त्यो सभा हल प्रतिसभाको हल हो। त्यहाँ सांसदहरू फिल्म हेर्न आएका हुन् त्यसका सिटहरू फिल्म हलको जस्तो बनाइएको छ। ती चाहिँ टेबलहरू चाहिँ ती कक्षा कोठाका जस्तो बनाइएका छन्। त्यो सभा हल जस्तो छैन फिल्म हल जस्तो बनाउने कोसिस गरिएको छ। त्यसलाई ध्यान पुगोस् र त्यसलाई प्रतिसभाको गरिमामय हल जस्तो बनाइयोस् म समयमै यो सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय मार्फत यो कुराको म सबैलाई जानकारी गराउन चाहन्छु।
0: आगामी आर्थिक वर्षको बजेट यही संसद भवनबाट सार्वजनिक गर्ने तयारी छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यान आकर्षण भएको बताउनु भएको छ। आजको प्रतिनिधि सभामा सांसदहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै मन्त्री चौधरीले सरकारले हालै भारतसँग 50,000 मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया शुरू गरिसकेको जानकारी दिनुभएको हो।
2: चालू आर्थिक वर्षमा हालसम्म 5,54,762 मेट्रिक टन मल आपूर्ति भइसकेको छ। 4,63,107 मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ। गोदाममा रहेको र नेपाल भित्रिसकेको गोदाम इन्ट्री हुन बाँकी रहेको गरी हाल 1,44,585 मेट्रिक टन मल मौजदा रहेको छ। चालू आर्थिक वर्षको असारसम्मको अवधिमा कुल करिब 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइनेछ, जुन अहिलेसम्मकै सबैभन्दा बढी परिणाम हुनेछ। पूर्वको द्वन्दको कारण चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी सम्झौता भइसकेको 1,87,000 मेट्रिक टन मल आउन सकेको छैन। नजिकै आइसकेको धान रोपाईको सिजनमा मलको अभाव नहोस् भनेर मन्त्रालयको विशेष ध्यान आकर्षण भएको जानकारी गराउन चाहन्छु। मित्र राष्ट्र भारतसँग G2G खरिद माध्यमबाट 50,000 मेट्रिक टन मल खरिद गर्न मन्त्री परिषदबाट सैद्धान्तिक स्वीकृति प्राप्त गरी सोही अनुसार मलको खरिद प्रक्रिया शुरू गरिएको जानकारी गराउन चाहन्छु।
0: सर्वोच्च अदालतले गोला प्रक्रिया हटाउने विषयमा कुनै पनि छलफल नभएको स्पष्ट पारेको छ। आज अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाले जारी गरेको प्रेस विज्ञप्तिमा गोला प्रक्रियाको विकल्पबारे नसोचिएको जनाएको हो। विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने समाचारहरू प्रकाशित भएको भन्दै त्यसमा सर्वोच्चले ध्यान आकर्षण भएको जनाएको हो। अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका 2078 जारी भएर सोही बमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको छ। नयाँ प्रधान न्यायाधीश नियुक्त भएपछि गोला प्रक्रियाबाट पेशी तोक्ने व्यवस्था हटाउने विषयमा चर्चा चलेको थियो। सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलेको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै बिहिबार सार्वजनिक गरेको सूचनामा जेठ 16 गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमा सम्बन्धी सेवा बन्द हुने उल्लेख गरेको छ। यो निर्णयसँगै मुलुकभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका 100 निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको सेवा प्रभावित हुने आशंका छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ। सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक अव्यवस्था भक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशयी बनेको छ। वर्षौंदेखि निजी अस्पताललाई दिनुपर्ने अरबौं रकम भुक्तानी रोकिएको छ। बीमा बोर्डका अनुसार अहिलेसम्म सेवा प्रदायक संस्थालाई 16 अर्ब तिर्न बाँकी छ। अफ्रिकामा इबोला भाइरसको संक्रमण र जोखिम बढ़िरहेका बेला रूसले भाइरस विरूद्धको खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिकामा रहेको रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकले तयार पारेको खोपले अहिले प्रकोपसँग जोड़िएको दुर्लभ बुन्डी बुग्यू स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ। दूतावासले रूसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोला उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप बनाएको जानकारी दिएको जनाएको समाचार संस्था एनएनआईले उल्लेख गरेको छ। रूसले गरेको नयाँ खोप विकासको दावीलाई अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य समुदायले चासोका साथ हेरेका छन्। इबोला प्रभावित कंगो र युगाण्डासँग सीमा जोड़िएका देशहरू विशेष गरी दक्षिण सुडान लगायतका क्षेत्रमा रोग फैलिने जोखिम उच्च रहेको आकलन गरिएको छ।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संशोधनको समय नदी नीति तथा कार्यक्रम पारित गरेको भन्दै कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदले रोस्ट्रमको माइकै थुतेर हिँडेका छन्। आज बसेको कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदहरूले प्रक्रिया पूरा नगरी नीति तथा कार्यक्रम गरेको भन्दै विरोध जनाएका हुन्। विरोधका बीच कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले कार्यसूचीमा रहेका कार्यक्रमलाई अघि बढ़ाउन खोजेपछि प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइकै फाल्न पुग्नु भएको हो। यस क्रममा रोस्ट्रमको माइक भाँचिएको छ। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले निरन्तर अवरोध गरेपछि सभामुख विष्टले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको छ। कोशी प्रदेश सभाको नीति तथा कार्यक्रम अस्ति सोमबार पारित भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक बोहराले प्रतिनिधि सभामा नेपाली बाहेकका स्थानीय भाषामा बोलेका कुराहरूको पनि संसदको रेकर्डमा समावेश गर्न माग गर्नु भएको छ। आजको संसद बैठकमा बोल्दै सांसद बोहरा,
4: मलाई खास मेरो भाषा डोटेली भाषा मनपर्छ, डोटेली भाषामा बोल्न मन लागेको थियो, तर मैले थाहा पाएँ अस्ति मात्रै मेरो साथी मनिष झाले मैथिलीमा बोल्दाखेरि त्यो दस्तावेजीकरण हुँदो रहन्छ। म सभामुख महोदयको ध्यान आकर्षण गराउँछु कि अबदेखि त्यो दस्तावेजीकरण गरियोस् संसदमा। यदि संसद सचिवालयमा जनशक्ति कम हो भने हामीले आफै पनि त्यो ट्रान्सलेट गरेर बुझाउने प्रतिबद्धता जनाउँछु।
3: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधिको अभाव देखिएको छ। अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डाक्टर गुरु शरण शाहका अनुसार विश्वव्यापी रूपमै क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण औषधिको अभाव देखिएको हो। औषधिको अभावले केमोथेरापीको प्रभावकारिता घट्ने मात्र नभई बजारमा हुने अवैध ओसार पसार र गुणस्तरहीन औषधिको प्रयोगले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्ताइरहेको उहाँले बताउनु भएको छ। यसले बिरामीहरू गुणस्तरीय उपचारबाट वञ्चित हुनु परेको भन्दै उहाँले क्यान्सर निको हुने दरमा ह्रास आउन सक्ने चेतावनी दिनुभएको छ। कतिपय बिरामीहरूले छिमेकी मुलुकबाट वा बाहिरका पसलहरूबाट औषधि ल्याइरहेको भन्दै उहाँले त्यस्ता औषधिहरू औषधि व्यवस्था विभागमा दर्ता नभएका सिल तोडिएका र भन्सार छलेर ल्याइएका भेटिएको बताउनुभयो। अस्पतालमा डे केयर र वार्ड गरी दैनिक झण्डै 200 बिरामीले केमोथेरापी लिनुपर्ने भन्दै उहाँले कार्बोप्लाटिन र सिसप्लाटिन जस्ता मुख्य औषधिलाई अन्य औषधिले सहजै प्रतिस्थापन गर्न नमिल्ने बताउनु भएको छ। औषधि व्यवस्था विभाग र नेपाल सरकारले यस्तो अवैध ओसार पसार र बजारमा भइरहेको बेथितीको कड़ा अनुगमन गर्नुपर्ने उहाँको माग छ। सरकारले निजी अस्पतालहरूमा स्वास्थ्य बीमा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले बढ़दो वित्तीय संकटलाई कारण देखाउँदै आज सार्वजनिक गरेको सूचनामा जेठ 16 गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका सेवा बन्द हुने उल्लेख गरेको छ। यो निर्णयसँगै मुलुकभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको सेवा प्रभावित हुने देखिएको छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ। सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक अव्यवस्था मक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशायी बनेको छ। वर्षौंदेखि निजी अस्पताललाई दिनुपर्ने अरबौं रकम भुक्तानी रोकिएको छ। बीमा बोर्डका अनुसार अहिलेसम्म सेवा प्रदायक संस्थालाई 16 अर्ब तिर्न बाँकी छ। अफ्रिकामा इबोला भाइरसको संक्रमण र जोखिम बढ़िरहेका बेला रूसले भाइरस विरूद्धको खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिकामा रहेको रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकले तयार पारेको खोपको अहिले प्रकोपसँग जोड़िएको दुर्लभ बुन्डी बुग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखिएको छ। दूतावासले रूसी स्वास्थ्य मन्त्री मिखाइल मुराशकोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप बनाएको जानकारी दिएको संचार माध्यम एएनआईले जनाएको छ। रूसले गरेको नयाँ खोप विकासको दावीलाई अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य समुदायले चासोका साथ हेरेका छन्। इबोला प्रभावित कंगो र युगाण्डासँग सीमा जोड़िएका देशहरू विशेष गरी दक्षिण सुडान लगायतका क्षेत्रमा रोग फैलिने जोखिम उच्च रहेको आकलन गरिएको छ। एशियन गेम्स छनौटमा नेपालले विजय शुरूआत गरेको छ। आज मलेसियामा भएको खेलमा नेपालले चीनमाथि 19 रनको जित निकालेको हो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेटको क्षतिमा 106 रन बनायो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेटको क्षतिमा 125 रन बनाएको थियो। समूहमा नेपालले दोस्रो तथा अन्तिम खेलमा इण्डोनेसियासँग भोलि प्रतिस्पर्धा गर्दैछ। अर्को समूहमा थाइल्याण्ड आयोजक मलेसिया र हङकङ छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनल पुग्नेछन्। सेमी फाइनल जित्ने दुई टोली र दोस्रो हुने एक टोली गरेर तीन टोली आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्समा छनौट हुनेछ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: जेएनजी आन्दोलन सम्बन्धी मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ। भदौ 23 र 24 गतिको आन्दोलनका क्रममा भएका मानवाधिकार उल्लंघनका सम्बन्धमा आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो। आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको ठहर गरेको छ। आयोगकी सदस्य लीला थापाको संयोजकत्वमा भदौ 23 र 24 घटनामा मानवाधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन गरेको थियो। आधारमा आयोगले त्यस बेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरूङलाई मानवाधिकार उल्लंघनकर्ताका रूपमा खिटान गरेको छ। थापा संयोजकत्वको अनुसन्धान समितिले 6 चैत्रमा महिना अघि नै अनुसन्धान प्रतिवेदन पेश गरे पनि आयोगले हिजो मात्र उनीहरूलाई कार्यवाही सिफारिस गर्ने निर्णय गरेको हो। आयोगले आज आफ्नो सिफारिश प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन एआईजी दानबहादुर कार्की सहितका सुरक्षा कर्मीलाई पनि विभागीय कार्यवाही गर्न सिफारिश गरेको छ। कार्की सहित प्रहरी महानिरीक्षक ओम राणा, वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी, तत्कालीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायण प्रसाद पौडेल, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाल, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई मानवाधिकार उल्लंघन गरेकोमा विभागीय कार्यवाही गर्न सिफारिश गरेको हो। यसै भदौ 23 गते बानेश्वर संसद भवन क्षेत्रमा फिल्डमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरहरूलाई पनि विभागीय कार्यवाही गर्न सिफारिश गरिएको छ। यस्तै आयोगले मानवाधिकारको विषयमा गरिएका सिफारिश कार्यान्वयनको अवस्था कमजोर भएको भन्दै गुनासो गरेको छ। आयोगको 26 वार्षिक उत्सवको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष तप बहादुर मगर,
4: हालका वर्षहरूमा आर्थिक अधिकार, सामाजिक तथा सांस्कृतिक अधिकार, वातावरणको अधिकार, न्याय प्रशासन लगायतका विषयहरूका उजुरीहरू आयोगमा बढी दर्ता हुने गरेका छन्। आयोगले मानवाधिकारका विषयमा नेपाल सरकार समक्ष गरेका सिफारिसहरूको कार्यान्वयनको स्तर सन्तोषजनक छैन। स्थापना कालदेखि हालसम्मको अवधिमा नेपाल सरकारबाट आएका 33.29% सिफारिसको मात्रै पूर्ण कार्यान्वयन भएको अवस्था छ। आगामी दिनमा यसतर्फ सरकारले सकारात्मक पाइला चालेमा मात्रै कानुनी प्रशासनको पर्याप्ति साथी मानव अधिकार संस्कृतिको निर्माण सम्भव हुनेमा द्विमत नहोला।
3: संशोधनको समय नदी नीति तथा कार्यक्रम पारित गरेको भन्दै कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदले रोस्ट्रमको माइककै थुतेर हिँडेका छन्। आज बसेको कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदहरूले प्रक्रिया पूरा नगरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको भन्दै विरोध जनाएका थिए। विरोधका बीच कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले कार्यसूचीमा रहेका कार्यक्रमलाई अघि बढ़ाउन खोजेपछि प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइकै फाल्न पुग्नु भएको थियो।
5: बढाएँ मैले जनता समाजवादी पार्टी संजय दलको पत्रबाट विशेष समयको माग भएको छ। उक्त समय बोल्न माननीय निर्मला लिम्बूलाई म समय दिन्छु। समय 10 मिनट। बस्नुहोस् मानेजी, एउटा उसमा बस्नुपर्छ। बस्नुहोस् मानेजी, बस्नुहोस् बस्नुहोस् बस्नुहोस् यो
3: यस क्रममा रोस्ट्रमको माइकै भाँचिएको छ। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले निरन्तर अवरोध गरेपछि सभामुख विष्टले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो। कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम अस्ति सोमबार पारित भएको हो। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने गरी संघीय संसदको संयुक्त बैठक केही जेठ 15 गते शुक्रबार बस्ने भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख टोलप्रसाद दरियालले अपरान्ह 4 बजे बस्ने संयुक्त बैठकका लागि पाउने 4 बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गर्नुभएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ 15 गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ। नेपालको संविधान 2072 जारी भएपछि संविधानमै स्पष्ट व्यवस्था गरेर प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको हो। बजेट प्रस्तुत भइसकेपछि प्रतिनिधि सभाको छुट्टै बैठक भने जेठ 15 गते नै शुक्रबार नै बेलुकी 5:30 बजे बस्ने जानकारी पनि सभामुख खरियालले गराउनु भएको छ। एमाले संसद भवनको निर्माणाधीन हलमा राखिएका सीटबारे प्रश्न उठाएको छ। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक ऐन महर,
6: सभामुखजीले अस्ति निरीक्षण गर्दै गर्दा हामीले एउटा भिडियो देख्यौँ। सभामुखजीले यो भएन त्यो भएन भनिरहनु भएको थियो। म त्यसप्रति सम्मान व्यक्त गर्न चाहन्छु र समर्थन गर्न चाहन्छु र भन्न चाहन्छु त्यो सभा हल प्रतिसभाको हल हो। त्यहाँ सांसदहरू फिल्म हेर्न आएका हुन्, त्यसका सिटहरू फिल्म हलको जस्तो बनाइएको छ, ती चाहिँ टेबलहरू चाहिँ ती कक्षा कोठाका जस्तो बनाइएका छन्, त्यो सभा हल जस्तो छैन, फिल्म हल जस्तो बनाउने कोसिस गरिएको छ, त्यसलाई ध्यान पुगोस् र त्यसलाई प्रतिनिधि सभाको गरिमामय हल जस्तो बनाइयोस्, म समयमै यो सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, सभामुख महोदय मार्फत यो कुराको म सबैलाई जानकारी गराउन चाहन्छु।
3: हवस् त, अहिलेसम्मका खबर यति नै, नमस्कार, म कृष्णा।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भदौ 23 र 24 जेएनजी विद्रोहका बेला पूर्व प्रधानमन्त्री गृह र संचार मन्त्रीसँगै हालसम्म सांसद बनेका 15 जना राष्ट्रपति नेता समेतले मानवाधिकार उल्लंघन गरेको ठहरसहित मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले नेपाल प्रहरी र सशस्त्रका आईजीपीसँगै काठमाडौँका तत्कालीन सीडीओले समेत मानवाधिकार उल्लंघन गरेको भन्दै विभागीय कार्यवाहीको सिफारिश गरेको छ। त्यो बेला सेनाले समेत सुरक्षाका लागि अपेक्षित भूमिका निर्वाह नगरेको आयोगको ठहर छ। आयोगले भदौ 23 र 24 गतिको विद्रोहमा भएका मानवाधिकार उल्लंघनका घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई कानून बनाएर कार्यवाहीको दायरामा ल्याउन सिफारिश गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुमार खापुङ, वर्तमान आईजीपी एवं त्यो बेलाका एआईजी दानबहादुर कार्की सहित डीआईजी ओम राणा, एसएसपी विश्व अधिकारी, सशस्त्रका एआईजी नारायण प्रसाद पौडेल, एसपी जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक कृष्ण खनाल र काठमाडौँका सीडीओ छविलाल रिजाललाई मानवाधिकार उल्लंघन गरेकोमा विभागीय कार्यवाहीको सिफारिश गरेको हो। भदौ 23 गति वानेश्वर र संसद भवन क्षेत्रमा खटिएका नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरलाई पनि विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। आयोगले हाल संसद पुगेका राष्ट्रपतिका 15 जना सांसद सहित भीड़लाई उक्साएर सुरक्षा फौजमाथि हिंसात्मक व्यवहार गर्न उक्साएको दावी सहित टीओबी समूह लगायतका व्यक्तिमाथि अनुसन्धान र कार्यवाहीको सिफारिश गरेको छ। हालका प्रधानमन्त्री एवं काठमाडौँका तत्कालीन मेयर वालेन्द्र शाह भने घटनामा देखिने गरी भूमिका नखेलेको आयोगको भनाइ छ। राज्यसभा सभापति रवि लामिछानेले भने कैदबाट भागेर फौजदारी अपराध गरेको आयोगको ठहर छ। आयोगले सदस्य लिली थापाको नेतृत्वमा समिति गठन निरा थापाको नेतृत्वमा समिति गठन गरेको थियो। आयोगले आजै प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएको छ। यता आयोगले मानवाधिकारका विषयमा गरिएका सिफारिश कार्यान्वयनको अवस्था भने कमजोर भएको ठहर गरेको छ। आयोगको 26 औं वार्षिक उत्सवको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष तप बहादुर मगर,
4: हालका वर्षहरूमा आर्थिक अधिकार, सामाजिक तथा सांस्कृतिक अधिकार, वातावरणको अधिकार, न्याय प्रशासन लगायतका विषयहरूका उजुरीहरू आयोगमा बढी दर्ता हुँदै गरेका छन्। आयोगले मानव अधिकारका विषयमा नेपाल सरकार समक्ष गरेका सिफारिसहरूको कार्यान्वयनको स्तर सन्तोषजनक छैन। स्थापना कालदेखि हालसम्मको अवधिमा नेपाल सरकारबाट आएका 33.29% सिफारिसको मात्रै पूर्ण कार्यान्वयन भएको अवस्था छ। आगामी दिनमा यसतर्फ सरकारले सकारात्मक पाइला चालेमा मात्रै कानुनी प्रशासनको क्रियाभूति साथै मानव अधिकार संस्कृतिको निर्माण सम्भव हुनेमा द्विमत नहोला।
3: नेपाल दुग्ध विकास संस्थान डीडीसीभित्र आर्थिक अनियमितता र व्यवस्थापकीय कमजोरीको आशंकामा सीआईबीले सर्च अपरेशन गरेको छ। आज लैनचुरको केन्द्रीय कार्यालयमा सीआईबीको टोलीले आकस्मिक छापा मारेको हो। सीआईबीको टोलीले कार्यालयमा रहेका 5 जना कर्मचारीका मोबाइल फोनहरू नियन्त्रणमा लिएको छ। संस्थानभित्र हुने आन्तरिक संचार तथा सम्भावित साँठगाँठबारे अनुसन्धान गर्न मोबाइल जफत गरिएको डीडीसीका महाप्रबन्धक डाक्टर श्याम शरण पाण्डेले बताउनु भएको छ। मोबाइलसँगै टोलीले दूध खरिद बिक्रीसँग सम्बन्धित महत्वपूर्ण कागजात, मौजदात विवरण र पछिल्ला 3 वर्षका संचालक समितिका निर्णयका फाइलहरू पनि आफ्नो नियन्त्रणमा लिएको छ। डीटीसीले किसानबाट दूध संकलन गरी बजारमा बिक्री गर्दै आए पनि लामो समयदेखि किसानलाई भुक्तानी दिन सकेको छैन। हाल संस्थानले देशभरका किसानलाई करिब 50 करोड़ रूपियाँ भुक्तानी गर्न बाँकी छ। युद्धविरामको घोर उल्लंघन गरेको आरोप लगाउँदै इरानले अब अमेरिकाका डुंगा र क्षेप्यास्त्र केन्द्रहरूमाथि आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकाले भने आफ्नै सैनिकको ज्यान जोगाउन आत्मरक्षाका लागि पछिल्लो आक्रमण गरिएको जिकिर गरेको छ। पछिल्लो शान्ति सम्झौता निष्कर्षतिर पुग्ने प्रति आशावादी भएको भन्दै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सम्झौतामा पुग्न भने केही दिन लाग्ने बताउनु भएको छ। मध्यपूर्व शान्तिका पूर्व अमेरिकी विशेष दूत फ्रांक लेविस Stanley, दुवै पक्षले युद्धको अन्त्य चाहेको टिप्पणी गर्नुभएको छ।
5: The problem for Trump is that the military campaign really hasn't achieved its core objectives. The regime remains in place. The nuclear program is more or less intact and they've reconstituted the ballistic missile program. It's difficult for him to explain, you know, what he's achieved over the period of the last 2 or 3 months.
3: इरानी अधिकारी र मध्यस्थकर्ता बीच कतारमा वार्ता जारी छ। अमेरिकी सत्तारूढ रिपब्लिकनका रणनीतिकार जोन थम्सले दुई मुलुकबीच सहमति हुनेमा अझै विश्वस्त हुनुहुन्छ।
6: I'm optimistic that if anybody can figure out a deal, it would be Secretary Rubio and President
2: Donald Trump. The U.S. does want to come to a deal. I believe the U.S. has the leverage. And part of the reason I think why the Iranians were sneaking in mines in the Strait of Hormuz is because they have no leverage. They have to recapture leverage in this process. And that's by sneaking things into the one thing of value, which is the Strait of Hormuz.
3: तर अमेरिकाका पूर्व सहायक विदेश मन्त्री जोएल रुबिनले पनि अहिले वार्ताको स्थिति अस्थिर बनेको टिप्पणी गर्नुभएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: अन्य समुदायमा
1: रिलायन्टभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: भदौ 23 र 24 जेएनजी आन्दोलनका बेला पूर्व प्रधानमन्त्री गृह र संचार मन्त्रीसँगै हाल सांसद बनेका 15 राष्ट्रपा नेता समेतले मानवाधिकार उल्लंघन गरेको ठहरसहित मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले नेपाल प्रहरी सशस्त्रका आईजीपीसँगै काठमाडौँका तत्कालीन सीडीओले समेत मानवाधिकार उल्लंघन गरेको भन्दै विभागीय कार्यवाहीको सिफारिश गरेको हो। त्यो बेला सेनाले समेत सुरक्षाको लागि अपेक्षित भूमिका निर्वाह नगरेको आयोगको ठहर छ। आयोगले भदौ 23 र 24 गतिको विद्रोह भएका मानवाधिकार उल्लंघनका घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पूर्व पृथ्वी सुब्बा गुरूङलाई कानून बनाएर कार्यवाहीको दायरामा ल्याउन सिफारिश गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्र कुमार खापुङ, वर्तमान आईजीपी एवं त्यो बेलाका एआईजी दानबहादुर कार्की सहित आईडीआईजी ओम राणा, एसएसपी विश्व अधिकारी, सशस्त्रका एआईजी नारायण प्रसाद पौडेल, एसपी जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक कृष्ण खनाल र काठमाडौँका सीडीओ छविलाल रिजाललाई मानवाधिकार उल्लंघन गरेकोमा विभागीय कार्यवाहीको सिफारिश गरेको हो। भदौ 23 गते बानेश्वर र संसद भवन क्षेत्रमा खटिएका नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरलाई पनि विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। आयोगले हाल संसद पुगेका राष्ट्रपाका 15 सांसद सहित भीड़लाई उक्साएर सुरक्षा फौजमाथि हिंसात्मक व्यवहार गर्न उक्साएको दावीसहित टीओबी समूह लगायतका व्यक्तिमाथि अनुसन्धान र कार्यवाहीको सिफारिश गरेको छ। हालका प्रधानमन्त्री एवं काठमाडौँका तत्कालीन मेयर बालेन्द्र शाहले भने घटनामा देखिने गरी भूमिका नखेलेको आयोगको भनाइ छ। राष्ट्रपा सभापति रवि लामिछानेले भने कैदबाट भागेर फौजदारी अपराध गरेको आयोगको ठहर छ। आयोगले सदस्य लीला थापाको नेतृत्वमा समिति गठन गरेको थियो। आयोगले आजै प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाए। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने गरी संघीय संसदको संयुक्त बैठक यही जेठ 15 गते शुक्रबार बस्ने भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अर्यालले अपरान्ह 4 बजे संयुक्त बैठकका लागि पाउने 4 बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गर्नुभएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ 15 गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ। नेपालको संविधान 2072 जारी भएपछि संविधानमै स्पष्ट व्यवस्था गरेर प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तय गरिएको छ। बजेट प्रस्तुत भइसकेपछि प्रतिनिधि सभाको छुट्टै बैठक पनि जेठ 15 गते शुक्रबार नै बेलुकी 5:30 बजे बस्ने जानकारी पनि सभामुख अर्यालले गराउनु भएको छ। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीलाई सम्बोधन नगर्ने कुरामा असन्तुष्टि जनाउनु भएको छ। आज नेपाल प्रेस युनियनको 35 स्थापना दिवस तथा विधानसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेन्द्रले सम्बोधन मार्फत आफ्ना दृष्टिकोण जनतालाई सुनाउनु पर्ने बताउनु भएको हो। यादवले विभिन्न आन्दोलनबाट प्राप्त मुलुकले प्राप्त गरेका उपलब्धिका बारेमा प्रधानमन्त्रीको धारणा आफूले पनि सुन्न चाहेको उल्लेख गर्नुभएको छ। लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशसभाको आजको बैठकले आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। बैठकमा नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिँदै मुख्यमन्त्री आचार्यले प्रदेशको समृद्धि, आर्थिक उन्नति र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्दै कार्यक्रमहरू बजेट मार्फत कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभएको छ। सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्ना लागि स्वतस्फूर्त रूपमा सहयोगका लागि संकलन गर्न थालिएको रकम रोक्न अनुरोध गर्नुभएको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक रकम संकलनको काम रोक्न भन्नुभएको हो। उहाँलाई बोन म्यारो सम्बन्धी गम्भीर समस्या देखिएपछि न्यायपालिका अधिकृत समाजले आर्थिक सहयोगका लागि रकम संकलन गर्न थालेको थियो। श्रेष्ठको भारतको नयाँ दिल्लीको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च अस्पतालमा उपचार भइरहेको छ। बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले अहिलेको सरकारसँग मुलुकलाई पार लगाउने कुनै गतिरो योजना नै नभएको आरोप लगाउनु भएको छ। सर कियर स्टार्मरको नेतृत्वमाथि पहिलोपटक आलोचनायुक्त टिप्पणी गरेका ब्लेयरले कर कटौती र परोपकारी खर्च घटाउने लगायतका योजना लागू गर्नुपर्ने सुझाव समेत दिनुभएको छ।
4: You can't carry on in a situation where you're going to end up, if you're not careful, spending more on incapacity and disability benefits than you are on defence. And then I know, again, all of these changes are really difficult, which is why I think whoever takes them on is going to have a really tough time.
3: एसियन गेम्स छनौटमा नेपालले विजय शुरूआत गरेको छ. आज मलेसियामा भएको खेलमा चीन नेपालले चीनमाथि 19 रनको जित निकालेको हो. नेपालले दिएको 126 रनको लक्ष्य पक्षाएको चीनले विश्वभरमा 5 विकेटको क्षतिमा 106 रन
2: मात्र बनाउन सक्यो.

0: समुदायमा
1: लाइभ भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भदौ 23 र 24 जेएनजी विद्रोहमा तत्कालीन प्रधानमन्त्रीदेखि प्रदर्शनका आयोजक उक्साउने गिरोहसँगै सुरक्षाकर्मीलाई कार्यवाहीको सिफारिश गरेर राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले जेएनजी विद्रोहमा संलग्नताबारे पूर्व प्रधानमन्त्री सुशीला कार्कीदेखि स्वतन्त्र तिब्बत आन्दोलनका कार्यकर्तामाथि समेत अनुसन्धानको सिफारिश गरेको छ।
4: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई कानून बनाएर 5 वर्ष चुनाव लड्ने नदिन र 3 वर्ष विदेश जान पनि नदिन सिफारिश गरेको छ। ओली, लेखक र गुरूङलाई कार्यवाही गर्न बनाइने कानूनमा 6 महिना कैद र 3,00,000 रूपियाँ जरिवानासम्मको सजाय हुने व्यवस्था राख्न पनि आयोगले सिफारिश गरेको छ। आयोगले सिफारिश गरेका व्यक्तिका मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ।
3: आयोगले राष्ट्रपा सभापतिदेखिका 16 सांसदमाथि अनुसन्धान गर्न पनि सिफारिश गरेको छ। आयोगले राष्ट्रपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल र हरि ढकालसँगै बब्लु गुप्ता, डाक्टर तोसीमा कार्की, राजीव खत्री र केपी खनालमाथि अनुसन्धान गर्नुपर्ने ठहर गरेको छ। यस्तै सांसद दीपक बोहरा, मनिष शाह, ज्वाला संग्रौला, पुरूषोत्तम यादव, सुदन गुरूङ, आशिका तामाङ, शिव यादव र अमित खनालमाथि पनि अनुसन्धान हुनुपर्ने आयोगको ठहर छ। सांसदद्वय सुदन गुरूङ र पुरूषोत्तम यादवले जेएनजी प्रदर्शनका लागि अनुमति लिएको जिल्ला प्रशासन काठमाडौँले जानकारी दिएको थियो। आन्दोलनको आयोजक संस्था हामी नेपालका अध्यक्ष सुदन गुरूङ र अर्को आयोजक यादवले प्रदर्शन हिंसात्मक हुँदै जाँदा रोक्न नसकेको आयोगको ठहर छ। आयोजक मध्येका अंकित मल्ल, खेमराज साउदमाथि पनि अनुसन्धान हुनुपर्ने आयोगको भनाई छ।
4: आयोगले विद्रोहका बेला नक्खु कारागारबाट निस्किएका रासपा सभापति रवि लामिछाने विरूद्ध पनि अनुसन्धान गर्न सिफारिश गरेको छ। लामिछाने अनधिकृत रूपमा कारागारबाट निस्कनु फौजदारी अपराध हुने आयोगको ठहर छ। नक्खुका तत्कालीन जेलर सत्यराज जोशीसहित लामिछाने छुटाउन गएका रासपाका तत्कालीन सांसद मनिष शाह, हरि ढकालमाथि समेत सूक्ष्म अनुसन्धानबाट दोष पत्ता लगाएर कार्यवाही गर्नुपर्ने आयोगको सिफारिश छ।
3: मानवाधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की सहित 43 जनामाथि आन्दोलनमा संलग्नताबारे अनुसन्धानको सिफारिश गरेको छ। कार्की मन्त्रीमण्डलका गृहमन्त्री ओम प्रकाश अर्याल र जेएनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि समेत अनुसन्धान गर्नुपर्ने आयोगको सिफारिश छ। उनीहरूले प्रदर्शन अघि, प्रदर्शनको बेला र प्रदर्शनपछि समेत विद्रोहबारे दिएको अभिव्यक्तिसँगै प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको प्रतिवेदनलाई आधार बनाएर आयोगले अनुसन्धानको सिफारिश गरेको हो। आयोगले केही युट्युबर र सेलिब्रिटीको नाम पाएका हेमराज थापा, अमन प्रताप अधिकारी, सिसन बानिया, भाग्य न्यौपाने, टंक दाहाल, निश्चल बस्नेत, विक्टर पौडेल, अंकित मल्ल र उमेश बोहरा लगायतमाथि पनि अनुसन्धान गर्न भनेको छ। राजावादी अभियन्ता दुर्गा प्रसाईलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने आयोगको सिफारिश छ।
4: आयोगले 3 वटा सुरक्षा संगठनका तत्कालीन प्रमुखमाथि पनि कार्यवाही सिफारिश गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्र कुबेर खापुङ, सशस्त्रका आईजीपी राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख उत्तराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी कार्यवाही सिफारिश गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन एआईजी एवं वर्तमान आईजीपी दानबहादुर कार्की सहितका सुरक्षाकर्मीलाई पनि विभागीय कार्यवाहीको सिफारिश गरेको छ। भदौ 23 गते बानेश्वर र संसद भवन क्षेत्रमा खोटिएका नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरलाई पनि विभागीय कार्यवाही गर्नुपर्ने आयोगको सिफारिश छ। राज्यले सुरक्षाकर्मीलाई पर्याप्त स्रोत साधन उपलब्ध नगराउँदा ठूलो क्षति भएको पनि आयोगको ठहर छ।
3: आयोगले जेएनजी विद्रोहका बेला नेपाली सेनाको कमजोरी औल्याउँदै 2 जना कमाण्डरलाई कार्यवाहीको सिफारिश गरेको छ। आन्दोलनका बेला खेल्नुपर्ने जति भूमिका निर्वाह गर्न नसकेको आयोगको ठहर छ। विद्रोहका बेला सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायतका मुलुकभरका कैयौं संरचनामा तोडफोड र आगजनी हुनुमा नेपाली सेनाको कमजोरी देखिएको आयोगको निष्कर्ष छ। भविष्यमा राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानवाधिकार संरक्षण प्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधान सेनापतिलाई निर्देशन दिनुपर्ने आयोगको सिफारिश छ। सिंहदरबार सुरक्षाका लागि खटिएको सेनाको गणका तत्कालीन प्रमुख र राष्ट्रपति भवन शीतल निवासका सेनाका तत्कालीन कमाण्डरलाई सचेत गराउन आयोगले भनेको छ।
4: जेएनजी विद्रोहमा वर्तमान प्रधानमन्त्री एवं काठमाडौँका तत्कालीन मेयर बालेन्द्र शाहबारे भने आयोग मौन छ। आन्दोलनमा शाहको भूमिकाका बारेमा प्रतिवेदनले केही नबोलेको हो। बालिनले आयोगलाई बयान दिएको खबर बाहिरिएको थियो। यसअघि कार्की आयोगको प्रतिवेदनमा समेत शाहको बयान समेटिए पनि भूमिकाबारे केही बोलिएको थिएन।
3: राष्ट्रिय मानव अधिकारले गरेका सिफारिस मध्ये सरकारले मोटामोटी 33% मात्रै कार्यान्वयन गर्ने गरेको तथ्याङ्क आउने गरेको छ। आयोगको यो प्रतिवेदन पनि कार्यान्वयन हुने कुरामा प्रशस्त संशय देखिने अधिकार कर्मीहरूको भनाइ छ। अधिकार कर्मी सुबोध प्याकुरेल,
4: यो प्रतिवेदन कार्यान्वयन हुनेमा अपेक्षा कतिको गर्न सकिन्छ?
2: म त पटक्कै अपेक्षा गर्दिन। किनभने यो सरकारले बारम्बार त्यो लक्षण देखाइसकेका छ। भदौ 23 र 24 घटनाको छानबिन चाहिने गरेर नेपाल प्रहरीले पनि रिपोर्ट तयार गरेका छ। प्रहरीका मान्छेहरू मारिएको घटनाहरूको पनि छ, अरू देशैभरको घटनाको बारेमा नेपाल प्रहरीले छानबिन गरिसकेका छ। यो कुरो विश्वस्त ढङ्गले म भन्न सक्छु, तर त्यस अनुसारको कारवाही अगाडि बढ्न त यो सरकारले दिएकै छैन। दिएको भए त 10 थरीको चाहिँ हङ्गामा गरिरहेछ, त्यो चाहिँ कारवाही किन हुँदैन? आखिर 24 घटनामा आपराधिक काम त भएको छ, 23 मात्रै आपराधिक काम भएको त होइन नि त। एउटा कुरो त्यो छ। दोस्रो कुरो, सरकारको अहिले के छ भने सेलेक्टिभ जस्टिसको चाहिँ ढाँचाले यो सरकार अगाडि बढेको छ। ककसलाई मन लाग्छ उसले कारवाही गर्छ, ककसलाई मन लाग्दैन गर्दै, कसलाई मन लाग्छ त्यसलाई धम्क्याएर पनि अगाडि बढ्छ। न पत्रकारलाई बाँकी राख्छ, न स्वतन्त्र मान्छेलाई बाँकी राख्छ। यदि कसैले कुनै सामाजिक सञ्जालमा केही लेख्यो भने सरकारको समर्थकको नाममा चाहिँ भा नभा फिक्सियस नक्कली नाम राखेर तथा नाम गाली बर्साउन थाल्छ। यो खालको हुल्यापनमा चलेको सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसलाई कार्यान्वयन गर्छ यस्तो मलाई लाग्दैन। अन्त्यमा मैले थाहा पाएसम्म यो मानव अधिकार आयोगको रिपोर्ट पनि कम्प्लिट छैन, र मानव अधिकार आयोगलाई कमजोर पार्ने कुरामा त फेरि नेपाली सेना अग्रपङ्क्तिमा देखियो, किनभने सेनाले त बयान दिन गएन। अघि मैले भने नि सेलेक्टिभ जस्टिस भनेर, उसले आफूलाई के गर्दा फाइदा हुन्छ त्यो चाहिँ गर्छ, बाँकी गर्दैन।
3: आयोगले पनि मानव अधिकारका विषयमा गरिएका सिफारिस कार्यान्वयनको अवस्था कमजोर भएको ठहर गरेको छ। आयोगको आज 26 वार्षिक उत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष तप बहादुर मगर,
5: आयोगले मानव अधिकारका विषयमा नेपाल सरकार समक्ष गरेका सिफारिसहरूको कार्यान्वयनको स्तर सन्तोषजनक छैन। स्थापना कालदेखि हालसम्मको अवधिमा नेपाल सरकारबाट आएका 33.29% सिफारिसको मात्रै पूर्ण कार्यान्वयन भएको अवस्था छ। आगामी दिनमा यसतर्फ सरकारले सकारात्मक पाइला चालेमा मात्रै कानुनी प्रशासनको क्रियाभूति साथी मानव अधिकार संस्कृतिको निर्माण सम्भव हुनेमा द्विमत नहोला।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हरकर साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोरदार माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै अध्यक्ष राईले सदनको गरिमा कायम राख्नका लागि प्रधानमन्त्रीलाई सदनमा ल्याउनु पर्ने, अन्यथा नियमावलीको नियम 31 उपनियम 1 प्रयोग गरी आफूलाई सदनबाट निष्कासित गर्न चुनौती दिनुभएको छ।
6: धेरै दिनदेखि हामीले प्रधानमन्त्रीज्यूको उपस्थिति माग गर्दै आइरहेका छौँ। नियम 15:2 सभामुखज्यूले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भइरहेको छैन। त्यसो भएको कारणले गर्दाखेरि म आजको सदनमा के माग गर्छु भने यहाँले 15:2 अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको 31:1 लागू गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरूले यो सदनको गरिमा बढाइदिनुहुन म अनुरोध गर्दछु। दुईटामा एउटा गर्नु पर्यो, म आज रिसाउने वालामा पनि छैन, कराउने वालामा पनि छैन। यहाँको मजबुरी बुझिराखेको छु मैले, यहाँको पनि बाध्यता छ, तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन।
3: सभामुखसँगको सवाल जवाफपछि सांसद साम्पाङ आजको संसद छाडेर हिँड्नु भएको थियो। अब खबर फटाफट।
7: 2025 नेपाल आउने विदेशी पर्यटकको संख्या 11,62,000। कोरोना महामारी पछिको सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा, पर्यटकको औसत बसाई 16-34 दिन पुग्यो। यो वर्ष नयाँ उद्योग दर्ता 12% बढ्यो, 39,000 बढी रोजगारी सिर्जना, सबैभन्दा बढी उत्पादनमूलक साना उद्योग। तनहुँको धान बालीमा खैरो फड्के किराको प्रकोप, किराले धानको बोट खाँदा बोट नै मर्न थाले। एजदिरक्टिन, हेक्जाकोनाकोल र इमिडाक्लोप्रिड औषधि छर्कन किसानलाई प्राविधिकको सुझाव।
3: युद्धविरामको कोड उल्लङ्घन गरेको आरोप लगाउँदै इरानले अब अमेरिकाका डुङ्गा र क्षेप्यास्त्र केन्द्रहरूमाथि आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकाले भने आफ्नै सैनिकको ज्यान जोगाउन आत्मरक्षाका लागि पछिल्लो आक्रमण गरिएको जिकिर गरेको छ। पछिल्लो शान्ति सम्झौता निष्कर्षतिर पुग्ने प्रति आशावादी भएको भन्दै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सम्झौतामा पुग्न भने केही दिन लाग्ने बताउनु भएको छ। मध्यपूर्व शान्तिका पूर्व अमेरिकी विशेष दूत फ्रान्क लेविन्स्टेनले दुवै पक्षले युद्धको अन्त्य चाहेको टिप्पणी गर्नुभएको छ।
8: Yo, BFBS, Gurkha Radio.

0: बीबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा जेन्जी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगद्वारा पूर्व प्रधानमन्त्री लगायतलाई कारवाहीका सिफारिस, तर कार्यान्वयन हुनेमा किन आशंका,
1: सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा।
0: पछिल्लो आर्थिक सर्वेक्षणमा कस्तो देखिन्छ अर्थतन्त्रको चित्र,
2: न्यून आर्थिक वृद्धि दर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च जस्ता चुनौती विद्यमान नै छन्।
0: अनि कङ्गोमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या परेको डब्ल्युएचओका प्रमुखको चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका प्रमुखले इबोला प्रकोपका कारण कङ्गो गणतन्त्रले द्वन्द्व र रोगको विनाशकारी टकरावको एकसाथ सामना गरिरहेको बताएका छन्। डब्ल्युएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेसस इबोला नियन्त्रणको अनुगमनका लागि डीआर कङ्गो जाने तयारीमा छन्। उनले नियन्त्रणको प्रयासभन्दा संक्रमितको संख्या तीव्र देखिएको बताए। इबोला संक्रमणको केन्द्रबिन्दु पूर्वी कङ्गोको इतुरी प्रान्तमा करिब 1,000 मानिसहरूमा लक्षण देखिएको छ। संक्रमण नियन्त्रणका लागि उनीहरूसँग सम्पर्कमा पुगेका मानिसहरू पहिचान गर्न चुनौती देखिएको छ। कन्सासाबाट बीबीसी संवाददाता एमरी मकुमेनो भन्छन्, कङ्गोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर काम्बाले संक्रमित मानिसहरूको सम्पर्कमा पुगेका 3,500 मानिसहरूको निगरानी भइरहेको बताएका छन्। बीबीसी संवाददाताको भनाई, अमेरिका र इरान बीच सम्झौता हुन लागेको विवरणसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। इरानको सरकारी टेलिभिजनले समझदारी पत्रको अनौपचारिक मस्यौदा तेहरानले प्राप्त गरेको जनाएको छ। उक्त प्रारूप अनुसार इरानले एक महिनाभित्र हुर्मुज जलमार्गलाई युद्धपूर्वकै अवस्थामा खुला गर्नेछ। त्यसको बदलामा अमेरिकाले इरान वरपरको क्षेत्रबाट आफ्नो फौज फिर्ता गर्दै इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउनेछ। ओमानसँगको सहकार्यमा इरानले सामुद्रिक वाहनहरूको व्यवस्थापन गर्ने बताइएको छ। 6 दिनभित्रै सम्झौता भए त्यसलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको संकल्पका रूपमा पारित गरिने भनिएको छ। एउटा भ्रष्टाचार प्रकरणको कागजात खोज्दै प्रहरीले स्पेनको सत्ताधारी सोसलिस्ट पार्टी कार्यालयमा छापा मारेको छ। पूर्व प्रधानमन्त्री जोजे सुइस जापातेरोमाथि औपचारिक छानबिन सुरु भएका समाचारसँगै पार्टी कार्यालयमा प्रहरी पुगेको हो। वर्तमान प्रधानमन्त्री पेद्रो सान्चेजका श्रीमती र भाइमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। स्पेनको कन्जर्भेटिभ पार्टी प्रमुखले सरकार भ्रष्टाचारमा मुसिएको भन्दै मध्यावधि निर्वाचन गर्न माग गरेका छन्। जर्मनीको एउटा अदालतले वामपन्थी विद्रोही समूह रेड आर्मी फ्याक्सनका एकजना पूर्व सदस्यलाई 13 वर्षको कैद सजाय सुनाएको छ। रेड आर्मीकी सदस्य ड्यानेला क्लेटर सन् 1999 2016 बीचमा श्रृङ्खलाबद्ध सशस्त्र डकैतीहरू गरेको आरोपमा दोषी ठहर भएकी हुन् र भारतमा चर्को गर्मीसँगै डढेलो लाग्ने र लुका कारण मानिसहरूको ज्यान जान थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई हरसम्भव सावधानी अपनाउन आह्वान गरेका छन्। अहिले विश्वका सबैभन्दा गर्मी 40 सहरहरू सबै भारतीय सहर छन्, जसमा तापक्रम 43 डिग्री सेल्सियसभन्दा धेरै पुगेको छ। दिल्लीका बासिन्दाहरूलाई घरभित्रै रहन भनिएको छ। चरम गर्मीका कारण बर्खे विदा अघि सारेर देशभरिका विद्यालयहरूमा छुट्टी दिइएको छ। हिमाचल प्रदेशमा फैलिएको ठूलो वन डढेलो नियन्त्रणका लागि भारतीय सेनाले सङ्घर्ष गरिरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। जेन्जी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगले गरेका कारवाही सिफारिस कार्यान्वयन हुनेमा आयोगकै पदाधिकारी तथा अन्य मानवाधिकार कर्मीहरूले आशंका प्रकट गरेका छन्। आयोगले भदौ 23 र 24 गतेका घटनाबारे गरेको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख अनि वर्तमान सत्ताधारी दलका केही नेतालाई पनि कारवाही सिफारिस गरिएका छन्। एक रिपोर्ट। करिब 10,000 पृष्ठको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक तथा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले मानवाधिकार उल्लङ्घन गरेको भन्दै पाश्चात्यदर्शी कानून बनाएर सजाय दिन सिफारिस गरिएको छ। प्रहरीका अधिकारीहरूलाई विभागीय कारवाहीको सिफारिस गरिएको छ भने नेपाली सेनाको पनि कमजोरी देखिएको, राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न र मानवाधिकार संरक्षणका निम्ति संवेदनशील हुन नसकेको औल्याइएको छ। पूर्व गृहमन्त्री सुदन गुरुङ सहित जेएनजी प्रदर्शनका आयोजकहरूले हिंसा रोक्न नसकेको बारे थप अनुसन्धान गर्न भनिएको छ। त्यस्तै कारागारबाट बाहिरिएका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने तथा उक्त दलका अन्य नेताहरूबारे सूक्ष्म अनुसन्धान गर्न भनिएको छ। प्रतिवेदनमा भूमिकाबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै अभियन्ता, आह्वानकर्ता र समर्थक भनेर उल्लेख कैयन व्यक्तिहरूको सूचीमा पूर्व प्रधानमन्त्री सुशीला कार्कीको समेत नाम छ। बुधबार मानवाधिकार आयोगको बैठकले सो प्रतिवेदनबारे निर्णय गरी सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पठाउने निर्णय गरेको हो। तर विगतको अनुभव हेर्दा आफूहरूको सिफारिस कार्यान्वयन हुनेमा सो छानबिनको अगुवाई समेत गरेकी आयोगकी सदस्य लिली थापाले आशंका प्रकट गरिन्।
1: अब विगतको परिवर्तन हेर्ने हो भने चाहिँ अहिलेसम्म मानवाधिकार आयोगको सिफारिसहरू कार्यान्वयन एकदम कम छ, होइन? यो फेरि अलिकति अब हाई लेभलको कुराहरू पनि भएको हुनाले अब सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा, होइन?
0: थापाले प्रतिवेदन सार्वजनिक हुन ढिलाइ हुनुमा चाहिँ कसैको दबाब नरहेको बताएकी छन्। आयोगका पूर्व सदस्य समेत रहेका मानव अधिकार कर्मी सुदीप पाठकले पनि सरकारलाई सिफारिस कार्यान्वयनमा आशंका मेटाउन आग्रह गरे।
4: अब अहिलेको जेएनजी आन्दोलनको जुन प्रतिवेदन छ, नेपाल सरकारले बुझेर र तद अनुरूप आएको सिफारिसलाई कार्यान्वयन गर्ने तर्फ सरकार अगाडि बढ्नु पर्छ, तर पर्छ जस्तो मलाई चाहिँ लाग्दैन।
0: जेएनजी आन्दोलनका सन्दर्भमा यसअघि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि प्रतिवेदन बुझाइसकेको छ। अब अर्को प्रसङ्ग, चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र केवल 3.85% मात्र वृद्धि हुन सकेको अर्थमन्त्रीले आज प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा देखिएको छ। विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन जस्ता बाह्य क्षेत्र भनिने सूचकहरू राम्रो रहे पनि सरकारको पुँजीगत खर्च, राजस्व परिचालन जस्ता सूचकहरू सन्तोषजनक नरहेको देखिएको छ। एक रिपोर्ट, बजेट ल्याउने तयारी गरिरहेको सरकारका निम्ति आफ्नो थैली कतिको बलियो छ भनेर हेर्ने अवसर समेत दिने ठानिने आर्थिक सर्वेक्षणको प्रतिवेदन आज संसदमा प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुनाएका आँकडाहरू धेरै उत्साहित गराउने खालका थिएनन्।
5: बाह्य क्षेत्रको सबलता र सामाजिक सूचकमा भएको सुधार सन्तोषजनक छ, तथापि न्यून आर्थिक वृद्धिदर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पुँजीगत खर्च र जलवायु जोखिम जस्ता चुनौती विद्यमान नै छन्।
0: तीव्र आर्थिक वृद्धिको बाचा गर्दै आएको नयाँ सरकारको हातमा चाहिँ सुस्त गतिमा विस्तार भइरहेको अर्थतन्त्र रहेको देखिन्छ। असार मसान्तमा सकिने चालु आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्र थोरै मात्र विस्तार भएको उनले सुनाए।
5: चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। मुलुकको अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय $1,535 पुग्ने अनुमान छ।
0: अर्थमन्त्रीले बताएको 66 खर्बको नेपाली अर्थतन्त्रको आकारलाई उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 5-7 वर्षभित्रैमा वार्षिक औसत 7% वृद्धि गर्दै $100 अर्ब वा ₹150 खर्ब भन्दा धेरैको अर्थतन्त्र निर्माण गर्ने वाचा गरेको छ। तर त्यसका निम्ति आवश्यक पर्ने सरकारी क्षमता अझै स्पष्ट देखिँदैन। राजस्व परिचालन तथा पुँजीगत खर्चका कमजोर आँकडाले त्यो क्षमता उजागर गरेको छ। फेरि मन्त्री वाग्ले,
5: फागुनसम्म सङ्घीय राजस्व 3.2% बढेको छ। यस अवधिमा सङ्घीय खर्च 10.4% बढे पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्।
0: मुद्रास्फीति वा महँगी दर फागुनसम्म 2.13% मात्र रहेको अर्थमन्त्रीले जानकारी दिए। धेरैजसो आँकडा फागुन अन्त्यसम्मको रहेकाले तिनले मध्य पूर्वमा भएको युद्धका प्रभाव अझै प्रतिबिम्बित नभइसकेको देखिने जानकारहरू बताउँछन्। अमेरिका र इजरायलले फागुन 16 गते इरानमा आक्रमण गरे यता विश्व बजारमा इन्धन, खाद्यान्न तथा रासायनिक मल लगायतका वस्तुहरूको आपूर्तिमा प्रभाव परेको तथा तिनको भाव आकाशिएको छ। यसै सिलसिलामा हामीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई सम्पर्क गरी आज प्रस्तुत आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्रको कस्तो चित्र देखिन्छ भनेर सोधेका छौँ।
6: सबभन्दा ठुलो कुरो नेपालको अर्थतन्त्र रेमिटेन्स नै, किनभने त्यत्रो 18.5 महिनालाई आवश्यक पर्ने आयात आवश्यक पर्ने हाम्रो वैदेशिक मुद्रा सञ्चिति छ भन्दाखेरि त्यही रेमिटेन्सले नै त्यसले सबै यो हाम्रो बजारको माग खपत बढाइरहेको छ, आयात पनि त्यसैले बढाएको छ भन्दाखेरि दिनानुदिन अब यता बाह्य सूचाङ्क राम्रो देखिए पनि हाम्रो अर्थतन्त्र रेमिटेन्समै एकदम टोटली डिपेन्डेन्ट जस्तो देखिन थाल्यो। अहिले सजिलो भएन, भविष्यमा अप्ठ्यारो पर्न सक्छ।
0: जस्तो अहिले नै पनि तपाईँले भने जस्तो डिप्रेसन आउने धेरै जस्तो आउने खाडी मुलुकबाट छ, त्यहाँ पनि तनाव बेला बेला भइरहेको छ, अहिले युद्ध नै जारी छ होइन, त्यो पनि त्यति भरलाग्दो दीर्घकालसम्म भर पर्ने खालको चिज त होइन नि।
6: संसारकै आर्थिक क्षेत्रमा सुस्थता मन्दी आयो भने त्यो क्षेत्रमा चाहे मलेसिया होस् चाहे गल्फ रिजन होस् त्यहाँ पनि त उत्पादन कम हुन्छ, फ्याक्ट्रीहरू कम हुन्छन्, त्यसपछि रोजगारका अवसरहरू कम हुन्छन्, अथवा अन्य जस्तै आफ्नै देशमा उत्पादन गर्ने नीति ल्याएको कारणले गर्दाखेरि हाम्रा मान्छेहरूलाई रोजगारीका अवसरहरू कम प्राप्त हुन सक्छन्। त्यसले गर्दा यो भन्दै बित्ति भोलि रेमिटेन्स आएन भने विकल्प के भन्नेमा हामीले अहिले नै प्लान गर्न सकेनौँ भने हामीलाई अप्ठ्यारो पर्न सक्ने स्थितिको अहिलेको सङ्केत गर्छ।
0: अब जुन अहिले नयाँ सरकारले चाहिँ तीव्र आर्थिक छलाङ मार्ने भनिराखेका छ, उनीहरूले 7% वृद्धि दर चाहिँ करिब 7 वर्षमा गरेर 100 अर्ब डलरको अर्थतन्त्र पुर्याउने बाचा पत्रमा उनीहरूको उल्लेख पनि छ। अहिलेको अर्थतन्त्रको जुन परिस्थिति देखिन्छ त्यसले त्यो आधार दिन्छ, त्यस्तो छलाङ मार्ने आधार दिन्छ?
6: त्यस्तो छैन, त्यस्तो किनभने सबभन्दा पहिले अहिले हामीले देखेका करिब करिब 80% पुग नपुग चाहिँ हाम्रो अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्र हो। अहिले अब विभिन्न कारणले अब कसको के गल्ती छ म भन्दैन, तर जेन्जी आन्दोलनपछि विगतका बेला माओवादीको हिंसात्मक द्वन्द्व अथवा त्यसपछिका राजनीतिक सङ्क्रमण कालभन्दा पनि अहिले निजी क्षेत्रमा निराशा छाएको छ र तपाईँले ब्याङ्किङ प्रणालीमा जम्मा भएको जुन पैसा छ रकम छ त्यसैले नै इन्डिकेट गर्छ अहिले यति सस्तो ब्याज हुँदाखेरि पनि किन मान्छेहरूले ऋण लिएर लगानी गरिरहेका छैनन्। त्यही भएर अब निजी क्षेत्र जब प्रस्तुत हुन्छ निराश हुन्छ, उत्साहित हुँदैन, तिन चौथाइ जुन अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्रले प्रगति नगर्थ्यो भने सरकारको चाहे आर्थिक वृद्धिको लक्ष्य अथवा अर्थतन्त्रको आकार ठुलो बनाउने लक्ष्यमा चाहिँ पुग्न सक्दैन। किन मैले भने भने सरकारले 80 अध्यादेशबाट केही राम्रा कुराहरू पनि ल्याएको छ, राजनीतिक पाटो बाहेक आर्थिक क्षेत्रमा चाँडो चाँडो काम गर्नलाई प्रक्रियाहरू छोटाउनको लागि यो आर्थिक क्षेत्रमा सुशासनको माहौल कायम गर्नको लागि केही गर्न खोजे जस्तो देखिन्छ। तर त्यतिले पनि कन्फिडेन्स निजी क्षेत्रको विश्वास जित्न सकेन, धरपकड भयो, निर्माण व्यवसायहरू निराश भए, त्यसकारणले उहाँहरूले लिएको अर्थतन्त्रको जुन लक्ष्य छ त्यो पुग्न गाह्रो छ।
0: सरकारले विशेष गरी उद्यमी र मध्यम वर्गलाई ध्यान केन्द्रित गर्ने नीति बजेट ल्याउने भनिरहेको छ होइन, त्यो भनेको चाहिँ एक किसिमले बजेट मार्फत करका बोझ घटाउने भन्ने पनि बुझिन्छ। अहिले त्यस्ता सहजता दिने अवस्था छ कि छैन?
6: अब अहिले बजारमा आए अनुसार जुन 10 लाख रुपियाँमा सम्म कर छुट दिने भनेको छ, तपाईँले आज एउटा कार्यक्रममा मैले सुनेको थिएँ त्यो उपल्लो जुन 10% पनि जुन छ नि धेरै कमाउने वर्गमा पनि वार्षिक आमदानी 10 लाख हुने चाहिँ वर्ग धेरै सानो सङ्ख्यामा, किनभने तपाईँ चाहे एउटा प्राध्यापक होस्, एउटा सरकारी अस्पतालमा काम गर्ने डक्टर होस् होइन, उच्च तहमा काम गर्ने मान्छेको पनि वार्षिक 10 लाख आमदानी पुग्दैन। त्यस कारणले त्यो कुन वर्गलाई अथवा उद्यमी वर्गलाई सुविधा दिन खोजिएको, उहाँहरूले 10 लाख आमदानी गर्नुभयो भने कर तिर्न नपर्ने हो भने उद्यमीलाई उत्साहित गर्ने होला, तर फ्यामिलीको कन्जम्सनलाई उत्साहित गर्नलाई त्यो वर्ग नै हामी कहाँ धेरै छैन। त्यसको तथ्याङ्क अलिक राम्ररी विश्लेषणै गर्नुपर्ने छ, त्यो छुटको फाइदा कसले लिन्छ त्यो हेर्नुपर्ने।
0: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओका प्रमुखले कङ्गो गणतन्त्रमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या भएको बताएका छन्। इबोला फैलिएको मुख्य स्थान इतोरी प्रान्तमा नियन्त्रणका प्रयासभन्दा सङ्क्रमण छिटो गतिमा फैलिरहेको टेड्रोस एडहानम घेब्रेससले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले बम खसिरहेको ठाउँमा डब्ल्युएचओले समुदायमा विश्वास आर्जन गर्ने वा बिरामीलाई एकान्तमा राख्न नसक्ने बताए। इबोला भाइरस नियन्त्रणका लागि भइरहेका प्रयासलाई बढावा दिन उनी डिआर कङ्गो जाने तयारीमा जुटेका छन्। इबोला प्रकोप घोषणा भए यता 220 जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। खराब सडकका कारण सहायता कर्मीहरूले यात्रामा समस्या भोग्नु परेको टेड्रोसले बताएका छन्। युद्धले ठूलो संख्यामा मानिसहरू विस्थापित भएका कारण स्वास्थ्य प्रणाली कमजोर बनेको छ। सबैभन्दा धेरै संक्रमण फैलिएको इतुरी प्रान्तमा सन् 2021 यता सैन्य शासन छ। टेड्रोसले यो क्षेत्रमा संक्रमण रोक्ने कार्य सहायताको पहुँचमा निर्भर रहेको बताए। कङ्गोका अधिकारीहरूका अनुसार अहिले इबोलासँग मिल्ने लक्षण भएका मानिसहरूको संख्या 1000 आसपास छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: ભદૌ 13-24 કુજેન્જી વિદ્રોહમાં તત્કાલીન પ્રધાનમંત્રીદેખી પ્રદર્શનકા આયોજક ઉકસાઉને બિરુવાસંગે સુરક્ષાકર્મી સમ્મલાઈ કાર્યવાહીકો સિફારિસ કરેર રાષ્ટ્રીય માનવ અધિકાર આયોગે પ્રતિવેદન સાર્વજનિક કરેકો છ. આયોગે જેન્જી વિદ્રોહમાં સંલગ્નતાબારે પૂર્વ પ્રધાનમંત્રી સુશીલા કાર્કીદેખી સ્વતંત્ર તિબ્બત આંદોલનકા કાર્યકર્તામાથી સમેત અનુસંધાનકો સિફારિસ કરેકો છ.
4: તત્કાલીન પ્રધાનમંત્રી કેપી શર્મા ઓલી, ગૃહમંત્રી રમેશ લેખક અને સંચાર મંત્રી પૃથ્વી સુબ્બા ગુરુંગલાઈ કાનૂન બનાવેર 5 વર્ષ ચુનાવ લડને નદીન અને 3 વર્ષ વિદેશ જાન પણ નદીન સિફારિશ કરેકો છ. ઓલી લેખક અને ગુરુંગલાઈ કાર્યવાહી કરન બનાઈને કાનૂનમાં 6 મહિના કૈદ અને 3 લાખ રૂપિયા જરિવાનાસમ્મકો સજાય હોને વ્યવસ્થા રાખન પણ આયોગે સિફારિશ કરેકો છ. આયોગે સિફારિશ કરેકા વ્યક્તિકા મુદ્દા વિશેષ અદાલતલે હેર્ને વ્યવસ્થા મિલાઉન પણ સરકારલાઈ ભનેકો છ.
3: रासुपा सांसद तथा पूर्व सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय मानव अधिकार आयोगको जेन्जी आन्दोलन सम्बन्धी प्रतिवेदनमा आफ्नो नाम समावेश गरिएको प्रति गम्भीर आपत्ति जनाउनु भएको छ. सामाजिक सञ्जाल मार्फत उहाँले आयोगले आफ्नो मानवीय कार्य कामलाई व्यवस्था गरी अभिव्यक्तिलाई मात्र निशाना बनाएको आरोप छ. सन् 2018 भ्रष्टाचार, कुशासन र अन्याय विरूद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै तामाङले आफू सधैँ युवा पुस्ताको पीड़ा र आक्रोशको पक्षमा उभिएको उहाँको भनाइ छ. आफूले कसैलाई हिंसा गर्न नउक्साएको र कुनै पनि आगजनी वा तोडफोडमा संलग्न नभएको तामाङको दावी छ. श्रम संस्कृतिका सांसद हर्क साम्पाङ आजको संसद छाडेर हिँड्नु भएको छ.
5: बैठक शुरू हुन साथ प्ले कार्ड देखाएर विरोध जनाएका साम्पाङलाई सभामुखले बोल्न समय दिएपछि संसद नियमावली अनुसार प्रधानमन्त्रीलाई संसदमा बोलाउन वा आफूलाई बैठकमा निकाल्न चुनौती दिनुभएको थियो.
6: सभामुखज्यूले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भइरहेको छैन. त्यसो भएको कारणले गर्दाखेरि म आजको सदनमा के माग गर्छु भने, यहाँले 15:2 अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको 31:1 लागू गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरूले यो सदनको गरिमा बढाइदिनुहुन म अनुरोध गर्दछु. यो दुईवटामा एउटा म माग गर्दछु. म आज रिसाउनेवालामा पनि छैन, कराउनेवालामा पनि छैन. यहाँको मजबुरी बुझिराखेको छु मैले. तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन. कि त प्रधानमन्त्रीज्यूलाई यहाँले बोलाइदिनु पर्यो, होइन भने त निस्केर जा भनेर मलाई भनिदिनु पर्यो. म अलिकति बदमास विद्यार्थी जस्तो पनि देखा परिरहेको छु. सबैजना हाँसी पनि राख्नु भएको छ. यो दुईवटा मध्ये यहाँले कुन चाहिँ नियम आज लागू गर्नुहुन्छ म यो कुरा राख्न चाहन्छु.
5: प्रतिनिधि सभा नियमावलीको नियम 31 उपनियम 1 मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिने र सदस्यले तुरन्त आफ्नो व्यवहारमाथि नियन्त्रण नगरेमा सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने व्यवस्था छ. नियम 15:2 मा सदनको आकस्मिक, शून्य र विशेष समयमा उठेको विषयमा सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमा जवाफ दिनुपर्ने प्रावधान छ. सांसद साम्पाङले अड्डी लिन थालेपछि केही बेर सभामुख डोल प्रसाद अरियालसँग सवाल जवाब समेत चलेको थियो.
7: मैले मान्य सदस्यको कुरा सुने, बस्नुहोस्,
8: हामीले गाली गर्न थाले.
7: मान्य सदस्यले राख्नु भएको कुरा मेरो ध्यान आकर्षण भएको छ. मान्य सदस्य हिजोको सदनमा उपस्थित हुनुहुँदैन थियो. यो विषय हिजो मैले सभालाई जानकारी गराइसकेको छु. त्यस कारणले मान्य सदस्य बस्नुहोस्,
8: उहाँ कहिले आउनुहुन्छ त्यो कुरा भनिदिनु पर्यो. यहाँले नीति तोकेर होइन भने यहाँले म रुलिङ गर्न सक्दिनँ भन्नु. तेस्रो अप्सन, रुलिङ गर्न नसके प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्न नसके.
7: मान्य सदस्यहरूले हलबाट सभामुखलाई कुन विषयमा रुलिङ गर्ने, कुन विषयमा रुलिङ नगर्ने, कसलाई रुलिङ गर्ने, कसलाई रुलिङ नगर्ने भनेर सभामुखलाई निर्देशन दिने त्यो प्र्याक्टिस छ जस्तो मलाई लाग्दैन. मान्य सदस्य, मान्य सदस्यलाई फेरि पनि भन्छु, यहाँ बस्नुहोस् र सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्.
5: सभामुखसँग केही बेरको सवाल जवाफपछि साम्पाङ आफै बैठक छाडेर हिँड्नु भएको हो. साम्पाङ हिँडेपछि आकस्मिक र शून्य समय सहित बैठक नियमित चलेको हो.
3: एसियन गेम्स छनौटमा नेपालले विजय शुरूआत गरेको छ। आज मलेसियामा भएको खेलमा नेपालले चीनमाथि 19 रनको जित निकालेको हो। नेपालले दिएको 126 रनको लक्ष्य पक्षाएको चीनले विश्वभरमा 5 विकेटको क्षतिमा जम्मा 106 रन बनायो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले विश्वभरमा 5 विकेटको क्षतिमा 125 रन बनाएको थियो। समूहमा नेपालले दोस्रो तथा अन्तिम खेलमा इण्डोनेसियासँग भोलि प्रतिस्पर्धा गर्दैछ। अर्को समूहमा थाइल्याण्ड, आयोजक मलेसिया र हङकङ छन्। दुवै समूहका शीर्ष दुई दुई टोली सेमी फाइनल पुग्नेछन्। सेमी फाइनल जित्ने दुई टोली र तेस्रो हुने एक टोली गरेर तीन टोली आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्समा छनौट हुनेछन्। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: भदौ 23 र 24 को जेएनजी विद्रोहमा तत्कालीन प्रधानमन्त्रीदेखि प्रदर्शनका आयोजक उक्साउने गिरोहसँगै सुरक्षाकर्मी समूहलाई कार्यवाहीको सिफारिश गरेर राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले जेएनजी विद्रोहमा संलग्नताबारे पूर्व प्रधानमन्त्री सुशीला कार्कीदेखि स्वतन्त्र तिब्बत आन्दोलनका कार्यकर्तामाथि समेत अनुसन्धानको सिफारिश गरेको छ।
1: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई कानून बनाएर 5 वर्ष चुनाव लड्ने नदिन र 3 वर्ष विदेश जान पनि नदिन सिफारिश गरेको छ। ओली, लेखक र गुरूङलाई कार्यवाही गर्न बनाइने कानूनमा 6 महिना कैद र 3 लाख रूपियाँ जरिवानासम्मको सजाय हुने व्यवस्था राख्न पनि आयोगले सिफारिश गरेको छ। आयोगले सिफारिश गरेका व्यक्तिका मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ।
2: आयोगले रासुपा सभापतिदेखिका 16 सांसदमाथि अनुसन्धान गर्न पनि सिफारिश गरेको छ। आयोगले रासुपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल र हरि ढकालसँगै बब्लु गुप्ता, डाक्टर सीमा कार्की, राजीव खत्री र केपी खनालमाथि अनुसन्धान गर्नुपर्ने ठहर गरेको छ। यस्तै सांसद दीपक बोहरा, मनिष शाह, ज्वाला संग्रौला, पुरूषोत्तम यादव, सुदन गुरूङ, आशिका तामाङ, शिव यादव र अमित खनालमाथि पनि अनुसन्धान हुनुपर्ने आयोगको ठहर छ। सांसदद्वय सुदन गुरूङ र पुरूषोत्तम यादवले जेएनजी प्रदर्शनका लागि अनुमति लिएको जिल्ला प्रशासन काठमाडौँले जानकारी दिएको थियो। आन्दोलनको आयोजक संस्था हामी नेपालका अध्यक्ष सुदन गुरूङ र अर्को आयोजक यादवले प्रदर्शन हिंसात्मक हुँदै जाँदा रोक्न नसकेको आयोगको ठहर छ। आयोजक मध्येका अंकित मल्ल, खेमराज साउदमाथि पनि अनुसन्धान हुनुपर्ने आयोगको भनाई छ।
1: आयोगले विद्रोहका बेला नक्कु कारागारबाट निस्किएका रासपा सभापति रवि लामिछाने विरूद्ध पनि अनुसन्धान गर्न सिफारिश गरेको छ। लामिछाने अनधिकृत रूपमा कारागारबाट निस्कनु फौजदारी अपराध हुने आयोगको ठहर छ। नक्कुका तत्कालीन जेलर सत्यराज जोशीसहित लामिछाने छुटाउन गएका रासपाका तत्कालीन सांसद मनिष शाह, हरि ढकालमाथि समेत सूक्ष्म अनुसन्धानबाट दोष पत्ता लगाएर कार्यवाही गर्नुपर्ने आयोगको सिफारिश छ।
2: मानवाधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की सहित 43 जनामाथि आन्दोलनमा संलग्नताबारे अनुसन्धानको सिफारिश गरेको छ। कार्की मन्त्रीमण्डलका गृहमन्त्री ओम प्रकाश अर्याल र जेएनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि समेत अनुसन्धान गर्नुपर्ने आयोगको सिफारिश छ। उनीहरूले प्रदर्शन अघि, प्रदर्शनको बेला र प्रदर्शनपछि समेत विद्रोहबारे दिएको अभिव्यक्तिसँगै प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको प्रतिवेदनलाई आधार बनाएर आयोगले अनुसन्धानको सिफारिश गरेको हो। आयोगले केही युट्युबर र सेलिब्रिटीको नाम पाएका हेमराज थापा, अमन प्रताप अधिकारी, सिसन बानिया, भाग्य न्यौपाने, टंक दाहाल, निश्चल बस्नेत, विक्टर पौडेल, अंकित मल्ल र उमेश बोहरा लगायतमाथि पनि अनुसन्धान गर्न भनेको छ। राजावादी अभियन्ता दुर्गा प्रसाईलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने आयोगको सिफारिश छ।
1: आयोगले 3 वटा सुरक्षा संगठनका तत्कालीन प्रमुखमाथि पनि कार्यवाही सिफारिश गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्र कुबेर खापुङ, सशस्त्रका आईजीपी राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख वतराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी कार्यवाही सिफारिश गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन एआईजी एवं वर्तमान आईजीपी दानबहादुर कार्की सहितका सुरक्षाकर्मीलाई पनि विभागीय कार्यवाहीको सिफारिश गरेको छ। भदौ 23 गते बानेश्वर र संसद भवन क्षेत्रमा खोटिएका नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरलाई पनि विभागीय कार्यवाही गर्नुपर्ने आयोगको सिफारिश छ। राज्यले सुरक्षाकर्मीलाई पर्याप्त स्रोत साधन उपलब्ध नगराउँदा ठूलो क्षति भएको पनि आयोगको ठहर छ।
2: आयोगले जेएनजी विद्रोहका बेला नेपाली सेनाको कमजोरी औल्याउँदै 2 जना कमाण्डरलाई कार्यवाहीको सिफारिश गरेको छ। आन्दोलनका बेला खेल्नुपर्ने जति भूमिका निर्वाह गर्न नसकेको आयोगको ठहर छ। विद्रोहका बेला सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायतका मुलुकभरका कैयौं संरचनामा तोडफोड र आगजनी हुनुमा नेपाली सेनाको कमजोरी देखिएको आयोगको निष्कर्ष छ। भविष्यमा राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानवाधिकार संरक्षण प्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधान सेनापतिलाई निर्देशन दिनुपर्ने आयोगको सिफारिश छ। सिंहदरबार सुरक्षाका लागि खटिएको सेनाको गणका तत्कालीन प्रमुख र राष्ट्रपति भवन शीतल निवासका सेनाका तत्कालीन कमाण्डरलाई सचेत गराउन आयोगले भनेको छ।
1: जेएनजी विद्रोहमा वर्तमान प्रधानमन्त्री एवं काठमाडौँका तत्कालीन मेयर बालेन्द्र शाहबारे भने आयोग मौन छ। आन्दोलनमा शाहको भूमिकाका बारेमा प्रतिवेदनले केही नबोलेको हो। बालेनले आयोगलाई बयान दिएको खबर बाहिरिएको थियो। यसअघि कार्की आयोगको प्रतिवेदनमा समेत शाहको बयान समेटिए पनि भूमिकाबारे केही बोलिएको थिएन।
0: युद्धविरामको घोर उल्लंघन गरेको आरोप लगाउँदै इरानले अब अमेरिकाका डुंगा र क्षेप्यास्त्र केन्द्रहरूमाथि आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकाले भने आफ्नै सैनिकको ज्यान जोगाउन आत्मरक्षाका लागि पछिल्लो आक्रमण गरिएको जिकिर गरेको छ।
3: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: छाती भित्र माया बसो कसलाई पत्तो हुन्छ
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकारका विषयमा गरिएका सिफारिस कार्यान्वयनको अवस्था कमजोर भएको ठहर गरेको छ। आयोगको 26 वार्षिक उत्सवका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तप बहादुर मगर
1: आयोगले मानवाधिकारका विषयमा नेपाल सरकार समक्ष गरेका सिफारिसहरूको कार्यान्वयनको स्तर सन्तोषजनक छैन। स्थापना कालदेखि हालसम्मको अवधिमा नेपाल सरकारबाट आएका 33.29% सिफारिसको मात्रै पूर्ण कार्यान्वयन भएको अवस्था छ। आगामी दिनमा यसतर्फ सरकारले सकारात्मक पाइला चालेमा मात्रै कानुनी प्रशासनको पुर्याभूति साथी मानव अधिकार संस्कृतिको निर्माण सम्भव हुनेमा द्विमत नहोला।
0: आयोगले गरेका सिफारिस मध्ये सरकारले मोटामोटी 33% मात्रै कार्यान्वयन गर्ने गरेको तथ्याङ्क आउने गरेको छ। आयोगको यो प्रतिवेदन पनि कार्यान्वयन हुने कुरामा प्रशस्त संशय देखिने अधिकार कर्मीहरूको भनाइ छ। अधिकार कर्मी सुबोध प्याकुरेल,
2: यो प्रतिवेदन कार्यान्वयन हुनेमा अपेक्षा कतिको गर्न सकिन्छ?
3: म त पटक्कै अपेक्षा गर्दिन, किनभने यो सरकारले बारम्बार त्यो लक्षण देखाइसकेको छ। भदौ 23 र 24 घटनाको छानबिन चाहिने गरेर नेपाल प्रहरीले पनि रिपोर्ट तयार गरेका छ। प्रहरीका मान्छेहरू मारिएको घटनाहरूको पनि छ, अरू देशैभरको घटनाको बारेमा नेपाल प्रहरीले छानबिन गरिसकेका छ। यो कुरो विश्वस्त ढङ्गले म भन्न सक्छु, तर त्यस अनुसारको कारवाही अगाडि बढ्न त यो सरकारले दिएकै छैन। दिएको भए त 10 थरीको चाहिँ हङ्गामा गरिरहेछ, त्यो चाहिँ कारवाही किन हुँदैन? आखिर 24 घटनामा आपराधिक काम त भएको छ, 23 मात्रै आपराधिक काम भएको त होइन नि त, एउटा कुरो त्यो छ। दोस्रो कुरो, सरकारको अहिले के छ भने सेलेक्टिभ जस्टिसको चाहिँ ढाँचाले यो सरकार अगाडि बढेको छ। ककसलाई मन लाग्छ उसले कारवाही गर्छ, ककसलाई मन लाग्दैन गर्दैन, कसलाई मन लाग्छ त्यसलाई धम्क्याएर पनि अगाडि बढ्छ। न पत्रकारलाई बाँकी राख्छ, न स्वतन्त्र मान्छेलाई बाँकी राख्छ। यदि कसैले कुनै सामाजिक सञ्जालमा केही लेख्यो भने सरकारको समर्थकको नाममा चाहिँ भा नभा फिक्सियस नक्कली नाम राखेर रा, तथा नाम गाली बर्साउन थाल्छ। यो खालको हुल्यापनमा चलेको सरकारले राष्ट्रिय मानवाधिकार आयोगको सिफारिसलाई कार्यान्वयन गर्छ यस्तो मलाई लाग्दैन। अन्त्यमा मैले थाहा पाएसम्म यो मानव अधिकार आयोगको रिपोर्ट पनि कम्प्लिट छैन, र मानव अधिकार आयोगलाई कमजोर पार्ने कुरामा त फेरि नेपाली सेना अग्रपङ्क्तिमा देखियो, किनभने सेनाले त बयान दिन गएन। अघि मैले भने नि सेलेक्टिभ जस्टिस भनेर, उसले आफूलाई के गर्दा फाइदा हुन्छ त्यो चाहिँ गर्छ, बाँकी गर्दैन।
0: भदौ 23 र 24 जेएनजी विद्रोहमा तत्कालीन प्रधानमन्त्रीदेखि प्रदर्शनका आयोजक उक्साउने गिरोहसँगै सुरक्षाकर्मी समलाई कारवाहीको सिफारिस गरेर राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको हो। आयोगले जेएनजी विद्रोहमा संलग्नताबारे पूर्व प्रधानमन्त्री सुशीला खार्कीदेखि स्वतन्त्र तिब्बत आन्दोलनका कार्यकर्तामाथि समेत अनुसन्धानका लागि सिफारिस गरेको छ। अब खबर फटाफट।
4: 2025 नेपाल आउने विदेशी पर्यटकको संख्या 11,62,000। कोरोना महामारी पछिको सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा, पर्यटकको औसत बसाई 16 देखि 34 दिन पुग्यो। यो वर्ष नयाँ उद्योग दर्ता 12% बढ्यो, 39,000 बढी रोजगारी सिर्जना, सबैभन्दा बढी उत्पादन मूलक साना उद्योग। तनहुको धान बालीमा खैरो फड्के किराको प्रकोप, किराले धानको बोट खाँदा बोट नै मर्न थाले। एचडी रक्तिन, हेक्जाको नाकोल र इमिड डाक्लोप्रिड औषधि छर्कन किसानलाई प्राविधिकको सुझाव। मुस्ताङका 5 स्थानीय तहका स्याउ र आलु जोनमा सूचीकृत किसानलाई 50% अनुदानमा हाते ट्र्याक्टर। ट्र्याक्टरले खेतबारी खन्न सजिलो भएपछि लगानी र श्रम दुवै घट्यो। रौतहटको चन्द्रपुर डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना, असिना, खडेरी, अत्यधिक वर्षा वा बाढ़ी जस्ता प्राकृतिक प्रकोपको पूर्व सूचना दिने। भोजपुर खोक्सीका किसान अदुवा खेतीमा आकर्षित, अदुवाको बिउमा किसानलाई गाउँपालिकाको अनुदान पनि। र भण्डारमा बाँकी रहेको रासायनिक मलले असारसम्म मात्रै धान्ने, यो वर्ष पनि मल किन्न पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको हाहाकार हुने कृषि सामग्री कम्पनीको चेतावनी।
0: र एसियन गेम्स छनौटमा नेपालले विजयी शुरूआत गरेको छ। आज मलेसियामा भएको खेलमा नेपालले चीनमाथि 19 रनको जित निकालेको हो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेटको क्षतिमा 106 रन बनायो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेटको क्षतिमा 125 रन बनाएको थियो। समूहमा नेपालले दोस्रो तथा अन्तिम खेलमा इन्डोनेसियासँग भोलि प्रतिस्पर्धा गर्नेछ। अर्को समूहमा थाइल्याण्ड, आयोजक मलेसिया र हङकङ छन्।
5: अहिलेसम्मका खबर यति नै। नमस्कार। BFBS गोर्खा रेडियो हो।

0: नेकपा एमालेले संसद भवनको निर्माणाधीन हलमा राखिएका सीटबारे प्रश्न उठाएको छ। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक ऐन महर
1: सभामुखजीले अस्ति निरीक्षण गर्दै गर्दा हामीले एउटा भिडियो देख्यौँ। सभामुखजीले यो भएन त्यो भएन भनिरहनु भएको थियो। म त्यसप्रति सम्मान व्यक्त गर्न चाहन्छु र समर्थन गर्न चाहन्छु र भन्न चाहन्छु त्यो सभा हल प्रति सभाको हल हो। त्यहाँ सांसदहरू फिल्म हेर्न आएका हुन् त्यसका सिटहरू फिल्म हलको जस्तो बनाइएको छ। ती चाहिँ टेबलहरू चाहिँ ती कच्चा कोठाका जस्तो बनाइएका छन्। त्यो सभा हल जस्तो छैन फिल्म हल जस्तो बनाउने कोसिस गरिएको छ। त्यसलाई ध्यान पुगोस् र त्यसलाई प्रति सभाको गरिमामय हल जस्तो बनाइयोस् म समयमै यो सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय मार्फत यो कुराको म सबैलाई जानकारी गराउन चाहन्छु।
0: आगामी आर्थिक वर्षको बजेट यही संसद भवनबाट सार्वजनिक गर्ने तयारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक बोहराले प्रतिनिधि सभा बैठकमा नेपाली बाहेकका स्थानीय भाषामा बोलिएका कुराको पनि संसदको रेकर्डमा समावेश गर्न माग गर्नुभएको छ। आजको संसद बैठकमा सांसद बोहरा
2: मलाई खास मेरो भाषा डोटेली भाषा मनपर्छ र डोटेली भाषामा बोल्न मन लागेको थियो तर मैले थाहा पाएँ अस्ति मात्रै मेरो साथी मनिष झाले मैथिलीमा बोल्दाखेरि त्यो दस्तावेजीकरण हुँदो रहन्छ। म सभामुख महोदयको ध्यान आकर्षण गराउँछु कि अबदेखि त्यो दस्तावेजीकरण गरियोस् संसदमा। यदि संसद सचिवालयमा जनशक्ति कम हो भने हामीले आफै पनि त्यो ट्रान्सलेट गरेर बुझाउने प्रतिबद्धता जनाउँछु।
0: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले सड़कमा गुड्ने अत्यधिक भारवाहक सवारी साधनको तीव्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसद मार्फत सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद श्रेष्ठले ललितपुरको कार्यविनायक नखु सड़क खण्डमा भएको एउटा दुर्घटनाको उदाहरण दिँदै सुरक्षा चुनौतीको चर्चा गर्नुभएको हो।
3: कार्यविनायक नखु रोडमा आज बिहान आफ्नो 5 वर्षे छोरी स्कूल पुर्याउन जाने क्रममा निर्देश दुवाको गाडीलाई हेभिली पिकअपले चाहिँ ठक्कर मारेको छ। हुन त ज्यानको क्षति त केही पनि भएन तर यो एकदमै नियर डेथ एक्सपिरियन्स हो भनेर डराउँदै उहाँको फोन आएको थियो। हेभी लोड भएको ट्रक र पिकअपहरूले 80 स्पीड गर्ने जबकि नर्मल स्पीड लिमिट चाहिँ 30 हुने कथा नौलो चाहिँ होइन। धेरै यस्ता ट्रकहरूको हालावस्था पनि वर्न आउट हुन्छ र ब्रेक्स पनि राम्रोसँग नचलेको पनि हामी पाइरहेको हुन्छौ। यो समस्या यताको मात्र होइन विशेष गरी काठमाडौँ आइरहेका यस्ता विशेष गरी बिहानको समयमा चाहिँ यो स्पिडिङको निकै प्रब्लम भइरहेको छ। ट्राफिकमा भन्दाखेरि हो हामीलाई थाहा छ तर सबैलाई कसरी कन्ट्रोल गर्ने भन्नेको जस्तो अभिव्यक्ति पनि आएको छ।
0: युद्धविरामको घोर उल्लंघन गरेको आरोप लगाउँदै इरानले अब अमेरिकाका डुङ्गा र क्षेप्यास्त्र केन्द्रहरूमाथि आक्रमणको चेतावनी दिएको छ। अमेरिकाले भने आफ्नै सैनिकको ज्यान जोगाउन आत्मरक्षाका लागि पछिल्लो आक्रमण गरिएको जिकिर गरेको छ। पछिल्लो शान्ति सम्झौता निष्कर्षतिर पुग्ने प्रति आशावादी भएको भन्दै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सम्झौतामा पुग्न भने केही दिन लाग्ने बताउनु भएको छ। मध्यपूर्व शान्तिका पूर्व अमेरिकी विशेष दूत फ्रैंक लोवेन्स्टीनले दुवै पक्षले युद्धको अन्त्य चाहेको टिप्पणी गर्नुभएको छ।
4: The nuclear program is more or less intact, and they've reconstituted the ballistic missile program. It's difficult for him to explain, you know, what he's achieved over the period of the last 2 or 3 months.
0: Irani adhikari ra madhyastakarta bich Qatarma barta जारी छ। अमेरिकी सत्तारूढ रिपब्लिकनका रणनीतिकार जोन थॉमस दुई मुलुक बीच सहमति हुनेमा अझै पनि विश्वस्त हुनुहुन्छ।
5: I'm optimistic that if anybody can figure out a deal, it would be Secretary Rubio and President Donald Trump. The US does want to come to a deal. I believe the US has the leverage, and part of the reason I think why the Iranians were sneaking in mines in the Strait of Hormuz is because they have no leverage. They have to recapture leverage in this process, and that's by sneaking things into the one thing of value, which is the Strait of Hormuz.
0: तर अमेरिकाका पूर्व सहायक विदेश मन्त्री जोएल रुबिनले भने अहिले वार्ताको स्थिति अस्थिर भनेको टिप्पणी गर्नुभएको छ। अमेरिकी सेनालाई फेरि पनि युद्धका लागि बोलाउने नबोलाउनेमा आफू विश्वस्त हुन नसकेको उहाँको भनाइ छ।
6: It means that if the president starts to get a little bit itchy, if he's not happy with the way the negotiations are going, I would not put it at all past him to not conduct military strikes. In fact, I'm honestly surprised that he has not taken more strikes recently. Perhaps he felt like they were very close at the table to getting an agreement.
0: यसैबीच युद्ध शुरू भए ता इरानीहरू पहिलो पटक अनलाइन माध्यममा फर्किएका छन्। बीबीसीकी योलान्ड नेली।
7: The Iranian government was arguing that it was keeping the internet shut for national security reasons, but of course the suspicion of many ordinary Iranians is this was to suppress communications to help the government stop any kind of dissent during the war, really to control the population. But yesterday we started getting reports from the different monitoring companies that look at the internet saying that they could see there would be a partial restoration to internet connectivity.
0: Namaskar, Manira.
8: यो BFBS गोरखा रेडियो

0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यान आकर्षण भएको बताउनु भएको छ। आजको प्रतिनिधि सभामा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले सरकारले हालै भारतसँग 50,000 मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया शुरू गरिसकेको जानकारी दिनुभयो।
1: चालू आर्थिक वर्षमा हालसम्म 5,54,762 मेट्रिक टन मल आपूर्ति भइसकेको छ। 4,63,107 मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ। गोदाममा रहेको र नेपाल भित्री सकेको गोदाम इन्ट्री हुन बाँकी रहेको गरी हाल 1,44,585 मेट्रिक टन मल मौजदा रहेको छ। चालू आर्थिक वर्षको असारसम्मको अवधिमा कुल करिब 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइनेछ, जुन अहिलेसम्मकै सबैभन्दा बढी परिणाम हुनेछ। मध्य पूर्वको द्वन्द्वको कारण चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी सम्झौता भइसकेको 1,87,000 मेट्रिक टन मल आउन सकेको छैन। नजिकै आइसकेको धान रोपाईको सिजनमा मलको अभाव नहोस् भनेर मन्त्रालयको विशेष ध्यान आकर्षण भएको जानकारी गराउन चाहन्छु। मित्र राष्ट्र भारतसँग G2G खरिद माध्यमबाट 50,000 मेट्रिक टन मल खरिद गर्न मन्त्री परिषदबाट सैद्धान्तिक स्वीकृति प्राप्त गरी सोही अनुसार मलको खरिद प्रक्रिया शुरू गरिएको जानकारी गराउन चाहन्छु।
0: संशोधनको समय नदी नीति तथा कार्यक्रम पारित गरेको भन्दै कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदले रोस्ट्रमको माइकै थुतेर हिँडेका छन्। आज बसेको कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदहरूले प्रक्रिया पूरा नगरी नीति तथा कार्यक्रम पारित गरेको भन्दै विरोध जनाएका थिए। विरोधका बीच कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले कार्यसूचीमा रहेका कार्यक्रमलाई अघि बढाउन खोजेपछि प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइकै फाल्न पुग्नु भएको हो।
2: विशेष समयको माग भएको छ। उक्त समय बोल्न माननीय निर्मला लिम्बुलाई म समय दिन्छु। समय 10 मिनट। बस्नुहोस् मानेजी, एउटा उसमा बस्नुपर्छ। बस्नुहोस् मानेजी, बस्नुहोस् बस्नुहोस् बस्नुहोस्। यो
0: यस क्रममा रोस्ट्रमको माइक भाँचिएको छ। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले निरन्तर अवरोध गरेपछि सभामुख विष्टले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो। कोशी प्रदेश सभाको नीति तथा कार्यक्रम अस्ति सोमबार पारित भएको थियो। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट बाहिर निकाल्ने दबाव बढ्दै गएपछि सरकारले भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण र कर छली सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनलाई तीव्र पारेको छ।
3: 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले अब जफत हुनुपर्ने सम्पत्तिको खोजी र फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै व्यापक अध्ययन थालेको हो। विभागले सर्वोच्च अदालत र विशेष अदालतबाट फैसला भएका 2,797 मुद्दाको आदेश तथा नजिर झिकाएर अध्ययन शुरू गरेको जनाएको छ। सर्वोच्च अदालतबाट भ्रष्टाचार सम्बन्धी 2,570 र सम्पत्ति शुद्धिकरण लगायतका 128 मुद्दाका फैसला संकलन गरिएका छन् भने विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण सम्बन्धी 97 मुद्दाको अध्ययन भइरहेको छ। विभागका निर्देशक सुभाष न्यौपानेका अनुसार प्रारम्भिक अध्ययनमै 1.5 दशक अघि फैसला भइसकेका धेरै भ्रष्टाचार मुद्दा अझै कार्यान्वयन नभएको भेटिएको छ। ती फैसला कार्यान्वयन भए 100 भन्दा बढी व्यक्तिको घर जग्गा, ब्याङ्क खातामा रहेको रकम र अन्य सम्पत्ति जफत हुने अवस्था देखिएको उहाँले जानकारी दिनुभयो। पहिलो चरणमा विभागले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनमा जोड दिएको छ। सर्वोच्च अदालतबाट दोषी ठहर भएका दावा टासी लामा, ओम प्रकाश कुशवाहा, वाल्मीकि कुमार सोनार, विजय कुमार कुशवाहा, माधव कुमार भगत, सुचेन्द्र श्रेष्ठ, श्री पूजन राम, सुनिल अग्रवाल, शिवकुमार महतो, नन्द कुमार पटेल, विक्रम कुमार, विशाल वर्मा, गुड्डु कुमार र रवि कुमार पाठक लगायतका व्यक्तिको सम्पत्ति जफत गर्ने तयारी भइरहेको विभागले जनाएको छ। त्यस्तै करछली सम्बन्धी करिब 600 मुद्दाको पनि विभागले छुट्टै अध्ययन थालेको छ। राजस्व अनुसन्धान विभागले दायर गरेका ती मुद्दामा जफत गर्नुपर्ने सम्पत्ति र कार्यान्वयनको अवस्था के छ भन्नेबारे विवरण संकलन भइरहेको छ। विभागमा हाल 1 सहसचिव, 2 उपसचिव र 4 अधिकृत मात्रै कार्यरत छन्। सीमित जनशक्तिका कारण फैसला अध्ययनदेखि जफत प्रक्रिया कार्यान्वयनसम्म चुनौतीपूर्ण भए पनि सकेसम्म छिटो काम अघि बढाउने विभागको तयारी छ।
0: युद्धविरामको घोर उल्लंघन गरेको आरोप लगाउँदै इरानले अब अमेरिकाका डुंगा र क्षेप्यास्त्र केन्द्रहरूमाथि आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकाले भने आफ्नै सैनिकको ज्यान जोगाउन आत्मरक्षाका लागि पछिल्लो आक्रमण गरिएको जिकिर गरेको छ। पछिल्लो शान्ति सम्झौता निष्कर्षतिर पुग्ने प्रति आशावादी भएको भन्दै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सम्झौतामा पुग्न भने केही दिन लाग्ने बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म निरा।

0: यो वर्ष पेट्रोलियम पदार्थको खपत निकै घटेको पाइएको छ। फागुनपछि पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेका कारण थप खपत घटेकामा फागुन अघि पनि कम खपत भएको देखिएको हो। आर्थिक सर्वेक्षण 2082-83 फागुनसम्म सबै प्रकारका पेट्रोलियम पदार्थको खपत घटेको देखिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र एलपी ग्यासको बिक्री अघिल्लो वर्षको तुलनामा घटेको हो। सबैभन्दा धेरै गिरावट मट्टी तेलमा देखिएको छ। फागुनसम्म मट्टी तेलको आयात 47.7% घटेको छ। पेट्रोलको बिक्री 6.4% घटेर 4,41,000 किलो लिटरमा सीमित भएको छ। यस्तै डिजेलको बिक्री 8.7% घटेर 7,82,000 किलो लिटर पुगेको छ। हवाई इन्धन एटीएफको बिक्री पनि 9.3% घटेको छ। एलपी ग्यासको खपत 10.4% घटेर 3,25,000 मेट्रिक टनमा झरेको छ। आयाततर्फ पनि सबै पेट्रोलियम पदार्थमा गिरावट देखिएको छ। पेट्रोल आयात 10%, डिजेल 9.9%, एटीएफ 8.6% र एलपी ग्यास 11.1% घटेको छ। पोखराको फिर्के खोलाको खोलाघरका 105 संरचना भत्काइएको छ। पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन सुरु भएको चौथो दिनसम्ममा 105 संरचना हटाइएको हो। महानगरपालिकाले यही जेठ 10 गतेदेखि फिर्केका 3 ठाउँबाट अतिक्रमित संरचना हटाउन सुरु गरेको थियो। महानगरका प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीले व्यक्तिगत तथा संस्थागत संरचना भत्काइएको जानकारी दिनुभएको छ। हिजो बुधबार मात्र साना ठूला गरी 23 संरचना हटाइएको छ। महानगरपालिकाको वडा नम्बर 18 र 2 सिमाना क्षेत्रमा 8 संरचना हटाइएको छ। वडा नम्बर 4 र 5 क्षेत्रमा 1 पक्की र 3 कच्ची संरचना हटाइएको छ। वडा नम्बर 7 र 8 5 कम्पाउण्ड वाल र 6 स्थायी संरचनामा डोजर चलाइएको छ। खोलाघर खाली गर्ने काममा 3 जेसीबी र 2 एक्सकाभेटर प्रयोग भइरहेका छन्। खोलाघर खाली गर्ने काममा 3 जेसीबी र 2 एक्सकाभेटर प्रयोग गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल र प्राविधिक कर्मचारी समेत संरचना हटाउने काममा खटिएको महानगरले जनाएको छ। विक्रमसम्म 2080 गरिएको फिर्के नापजाँच प्रतिवेदन अनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका 160 संरचना निर्माण गरिएको छ। फिर्के खोला नै मिसेर 97 अस्थायी संरचना र 35 स्थायी संरचना निर्माण गरेको पाइएको नापजाँच प्रतिवेदनमा उल्लेख छ। यसैगरी खोलामाथि 10 अस्थायी र 18 स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण भएका छन्। फिर्के खोलाको खोलाघर खाली गरिसकेपछि यसलाई एउटा आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना छ। यहाँ साइकल ट्र्याक, फुटपाथ, हरियाली प्रवर्धन र लाइटिङ सहितको व्यवस्था गर्ने योजना छ। बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले अहिलेको सरकारसँग मुलुकलाई पार लगाउने कुनै गतिलो योजनै नभएको आरोप लगाउनु भएको छ। सर कियर स्टार्मरको नेतृत्वमाथि पहिलो पटक आलोचनायुक्त टिप्पणी गरेका ब्लेयरले कर कटौती र परोपकारी खर्च घटाउने लगायतका योजना लागू गर्नुपर्ने सुझाव समेत दिनुभएको छ।
1: You can't carry on in a situation where you're going to end up, if you're not careful, spending more on incapacity and disability benefits than you are on defence. And then I know, again, all of these changes are really difficult, which is why I think whoever takes them on is going to have a really tough time.
0: शिक्षा तथा खेलकुद मन्त्रालयले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिएका मध्ये 19 दरखास्त स्वीकृत गरेको छ। मन्त्रालयले आवेदन दिएका मध्ये 19 योग्य ठहर गर्दै दरखास्त स्वीकृत गरेको हो। मन्त्रालयको सूचना अनुसार कवि प्रसाद पोखरेल, चन्द प्रसाद रिजाल, पन्ना थापा, सुशील कुमार शाही, सरोज कोइराला, मनोज कुमार यादव लगायत उम्मेद्वारहरूको दरखास्त स्वीकृत भएको हो। उम्मेद्वार मध्ये नन्द बहादुर सिंह यो विश्वविद्यालयको एक कार्यकाल उपकुलपति भइसक्नु भएको छ। आगामी चरणमा प्रस्तुतिकरण, अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रियापछि उपकुलपतिका लागि नाम सिफारिश गरिनेछ। प्रहरीको नकली परिचय पत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने एक युवा पक्राउ परेका छन्। नकली प्रहरी बनेर समाजमा डर त्रास देखाउँदै हिँड्ने रामिसापको लिखु तिनका 34 आशिष सुनवार काठमाडौँको गौरी घाटबाट पक्राउ परेका हुन्। अहिलेसम्मका खबर यसले। नमस्कार।
2: यो बीएफबीएस।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या 10% बढेको छ।
1: सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्यामा वृद्धि भएको उल्लेख छ। आर्थिक वर्ष 2080-81 उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या 6,72,479 रहेकामा आर्थिक वर्ष 81-82 10.9% बढेर 7,45,770 पुगेको थियो। उच्च शिक्षा अध्ययनरत कुल विद्यार्थी मध्ये व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको संख्या सबैभन्दा बढी 50% छ। कृषिमा अध्ययनरत विद्यार्थीको संख्या सबैभन्दा कम 0.15% छ। व्यवस्थापन शिक्षा शास्त्र र मानविकी तथा समाजशास्त्र संकायमा अध्ययनरत विद्यार्थी करिब 80% छन्। सबैभन्दा धेरै विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छन्। त्रिवीको आंगिकमा 47% र सम्बन्धन प्राप्तमा 27% गरी जम्मा 75% र अन्य विश्वविद्यालय तथा शैक्षिक संस्थामा 24% विद्यार्थी अध्ययनरत छन्। नेपालमा 2082 फागुनसम्म 15 केन्द्रीय र 6 प्रादेशिक विश्वविद्यालय गरी जम्मा 21 विश्वविद्यालयका साथै संघ अन्तर्गत 6 र प्रदेश अन्तर्गत 2 स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी 8 स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने जनाएको छ। मन्त्रालयले धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल दिन लागेको हो। करिब 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको मन्त्रालयले जनाएको छ। धान खेतीलाई ध्यानमा राख्दै युरिया र डीएपी गरी 40,000 मेट्रिक टन मल आयातका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। किसानलाई डिपो मार्फत वैज्ञानिक आधारमा मल वितरण गर्ने योजना छ। मुलुकभर गएको वैशाख 30 गतेसम्म रासायनिक मल करिब 1,45,000 मेट्रिक टन रहेको तथा सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको जनाइएको छ। मन्त्रालयले आधिकारिक डिपोबाट गुणस्तर परीक्षण गरेर मात्रै मल खरिद गर्न आग्रह गरेको छ। सरकारले चालू आर्थिक वर्षमा 6,00,000 मेट्रिक टन मल ल्याउने लक्ष्य राखिएको जनाएको छ। सरकारले गुणस्तरहीन वा कमसल मलको कारोबार तथा कालो बजारी गर्ने व्यापारीलाई कार्यवाहीको चेतावनी दिएको छ। मनसुनका बेला हुने विपदजनक घटनामा खोज तथा उद्धारका लागि सरकारले 26,000 बढी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जनाएको छ। खोज तथा उद्धारका लागि 134 गोताखोर तयारी अवस्थामा राखिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सुरक्षाकर्मी र गोताखोरहरूलाई मुलुकभर आवश्यकता अनुसार परिचालन गरिनेछ। मनसुनी विपदका बेला गर्नुपर्ने सबै तयारी गरिएको र राष्ट्रिय प्रति कार्य योजना समेत तयार पारेर लागू भइसकेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। विपदका बेला खोज तथा उद्धारका लागि नेपाली सेनाका 7,524 नेपाल प्रहरीका 10,585 र सशस्त्रका 134 गोताखोर सहित 8,110 तयारी अवस्थामा राखिएको छ। यो बाहेक पनि आवश्यकताको आधारमा हरेक जिल्लामा रहेका जनशक्ति परिचालन गरिनेछ। प्राधिकरणले यो पल्ट मनसुनजन्य विपदबाट मुलुकभर 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने अनुमान गरेको छ।
2: बेलायतले पोल्याण्डसँग एक प्रमुख रक्षा सम्बन्धी सन्धिमा हस्ताक्षर गरेको छ। हस्ताक्षरपछि बेलायती सिमानाको सुरक्षा लगायत सामूहिक प्रतिरक्षालाई सुदृढ पार्न, संगठित अपराध नियन्त्रण गर्न, युरोपेली संघसँगको सहकार्यलाई गहिरो बनाउन र साइबर आक्रमण विरूद्ध लड्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। थप Tom Sibbles better.
3: This treaty is the security centrepiece of a meeting between Prime Minister Keir Starmer and his Polish counterpart Donald Tusk in London. As a result, both sides hope to see benefits across defence, aiming for combined expertise and industrial capability to lead the development and manufacturing of next-generation weapons. This includes the development of new air defence effectors, strengthened air and missile defence systems, and the co-production of a medium-range air defence missile. It's thought that two nations will also step up the use of uncrewed systems to reinforce NATO's eastern flank, with large-scale joint exercises to sharpen counter-drone and electronic warfare. Sir Keir described the agreement as the biggest step forward in the UK's defence and security relationship with Poland in a generation, with hybrid threats from Russia also up for discussion during the talks.
0: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले दुग्ध विकास संस्थानमा छापा हानेको छ। सीआईबीले लैनचोरको डीडीसीको केन्द्रीय कार्यालयमा छापा हानेको हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ बैठक छोडेर हिँड्नु भएको छ.
4: बैठक शुरू हुन साथ प्ले कार्ड देखाएर विरोध जनाएका साम्पाङलाई सभामुखले बोल्न समय दिएपछि संसद नियमावली अनुसार प्रधानमन्त्रीलाई संसदमा बोलाउन वा आफूलाई बैठकमा निकाल्न चुनौती दिनुभएको थियो.
5: सभामुखज्यूले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भइरहेको छैन. त्यसो भएको कारणले गर्दाखेरि म आजको सदनमा के माग गर्छु भने यहाँले 15:2 अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको 31(1) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरूले यो सदनको गरिमा बढाइदिनुहुन म अनुरोध गर्दछु. यो दुईटामा एउटा म माग गर्दछु. म आज रिसाउनेवालामा पनि छैन, कराउनेवालामा पनि छैन. यहाँको मजबुरी बुझिराखेको छु मैले. तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन. कि त प्रधानमन्त्रीज्यूलाई यहाँले बोलाइदिनु पर्यो, होइन भने त निस्केर जा भनेर मलाई भनिदिनु पर्यो. म अलिकति बदमास विद्यार्थी जस्तो पनि देखा परिरहेको छु. सबैजना हाँसी पनि राख्नु भएको छ. यो दुईटा मध्ये यहाँले कुन चाहिँ नियम आज लागू गर्नुहुन्छ म यो कुरा राख्न चाहन्छु.
4: प्रतिनिधि सभा नियमावलीको नियम 31 उपनियम 1 बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिने र सदस्यले तुरन्त आफ्नो व्यवहारमाथि नियन्त्रण नगरेमा सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने व्यवस्था छ. नियम 15(2) सदनको आकस्मिक शून्य र विशेष समयमा उठेको विषयमा सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमा जवाफ दिनुपर्ने प्रावधान छ. सांसद साम्पाङले अड्डी लिन थालेपछि केही बेर सभामुख डोल प्रसाद अरियालसँग सवाल जवाब समेत चलेको थियो.
6: मैले मान्य सदस्यको कुरा सुने, बस्नुहोस्, मान्य सदस्यले राख्नु भएको कुरा मेरो ध्यान आकर्षण भएको छ. मान्य सदस्य हिजोको सदनमा उपस्थित हुनुहुँदैन थियो. यो विषय हिजो मैले सभालाई जानकारी गराइसकेको छु. त्यस कारणले मान्य सदस्य बस्नुहोस्.
7: उहाँ कहिले आउनुहुन्छ त्यो कुरा भनिदिनु पर्यो. यहाँले नीति तोकेर होइन भने यहाँले म रुलिङ गर्न सक्दिनँ भन्नुहुन्छ.
6: मान्य सदस्यहरूले हलबाट सभामुखलाई कुन विषयमा रुलिङ गर्ने, कुन विषयमा रुलिङ नगर्ने, कसलाई रुलिङ गर्ने, कसलाई रुलिङ नगर्ने भनेर सभामुखलाई निर्देशन दिने त्यो प्र्याक्टिस छ जस्तो मलाई लाग्दैन. मान्य सदस्य, मान्य सदस्यलाई फेरि पनि भन्छु, यहाँ बस्नुहोस् र सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्.
4: सभामुखसँग केही बेरको सवाल जवाफपछि साम्पाङ आफै बैठक छाडेर हिँड्नु भएको हो. साम्पाङ हिँडेपछि आकस्मिक र शून्य समय सहित बैठक नियमित चलेको हो.
3: सांसद हर्क साम्पाङ हिजोको संसद बैठक छाडेर हिँड्नु भएको हो. अब खबर फटाफट.
4: 2025 नेपाल आउने विदेशी पर्यटकको संख्या 11,62,000. कोरोना महामारी पछिको सुस्त आएको पर्यटन क्षेत्र क्रमशः लयमा. पर्यटकको औसत बसाई 16-34 दिन पुग्यो. यो वर्ष नयाँ उद्योग दर्ता 12% बढ्यो. 39,000 बढी रोजगारी सिर्जना. सबैभन्दा बढी उत्पादनमूलक साना उद्योग. तनहुँको धान बालीमा खैरो फड्के किराको प्रकोप. किराले धानको बोट खाँदा बोट नै मर्न थाले. एजदिरक्टिन, हेक्जाकोनाकोल र इमिडाक्लोप्रिड औषधि छर्कन किसानलाई प्राविधिकको सुझाव. मुस्ताङका 5 स्थानीय तहका स्याउ र आलु जोनमा सूचीकृत किसानलाई 50% अनुदानमा हाते ट्र्याक्टर. ट्र्याक्टरले खेतबारी खन्न सजिलो भएपछि लगानी र श्रम दुवै घट्यो. रौतहटको चन्द्रपुर जुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना. असिना, खडेरी, अत्यधिक वर्षा वा बाढी जस्ता प्राकृतिक प्रकोपको पूर्व सूचना दिने. भोजपुर खोक्सीका किसान अदुवा खेतीमा आकर्षित. अदुवाको बिउमा किसानलाई गाउँपालिकाको अनुदान पनि. र भण्डारमा बाँकी रहेको रासायनिक मलले असारसम्म मात्रै धान्ने. यो वर्ष पनि मल किन्न पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको हाहाकार हुने कृषि सामग्री कम्पनीको चेतावनी.
3: र काठमाडौँ महानगरपालिकाले यो वर्ष 74 स्थानमा मनसुनजन्य विपदको जोखिम रहने जनाएको छ. पहिचान गरिएका स्थानमा जनधनको क्षति कम गर्न कार्यक्रम गर्ने तयारी रहेको प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभएको छ। डुबानमा पर्ने नागरिकको उद्धारका लागि चारवटा डुङ्गा तयारी अवस्थामा राखिएको छ। कृत्रिम अभ्यास, मेसिनरी सामान र उद्धारपछि आवश्यक पर्ने त्रिपाल लगायतका सामग्री तयारी अवस्थामा राखिएको छ। महानगरले सरकारवालालाई विपदका बेला अप्नाउनु पर्ने सावधानी र उद्धारका विधिबारे प्रयोगत्मक अभ्यास गरिसकेको जनाएको छ। अहिलेसम्मका खबर यति नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: तुझे तक तक

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भदौ 23 र 24 झेन्जी विद्रोहमा तत्कालीन प्रधानमन्त्रीदेखि प्रदर्शनका आयोजक उक्साउने गिरोहसँगै सुरक्षाकर्मीसम्मलाई कार्यवाहीको सिफारिश गरेर राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले झेन्जी विद्रोहमा संलग्नताबारे पूर्व प्रधानमन्त्री सुशीला कार्कीदेखि स्वतन्त्र तिब्बत आन्दोलनका कार्यकर्तामाथि समेत अनुसन्धानको सिफारिश गरेको छ।
4: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई कानून बनाएर 5 वर्ष चुनाव लड्नै नदिन र 3 वर्ष विदेश जान पनि नदिन सिफारिस